0: पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
1: ब्यास 4 मेन रोड दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816613 26, 9843006605, 9819113527,

0: जनाइएको छ।
1: विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना ब्याङ्कलाई एकीकृत गरिने भएको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षभित्र त्यस्तो कार्य सम्पन्न गर्ने गरी तयारी अगाडि बढ़ाएको हो।
0: पछिल्लो समय विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण बढ़दो छ। विशेषतः विभिन्न कम्पनीका विद्युतीय कारको माग बढ़ी छ। माग अनुसार नै विद्युतीय सवारीको आयात भइरहेको छ, तर त्यस अनुसार सड़क पूर्वाधार राम्रो बन्न नसकेको व्यवसायी र सवारी प्रयोगकर्ताको गुनासो छ।
1: सुदूरपश्चिमको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा 300 शय्याको अस्पताल सहित एमबीबीएस चिकित्सा शिक्षाको पढ़ाई हुने भएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीसँग सरकारले सोमबार 300 शय्याको अस्पताल सञ्चालनका लागि तत्काल प्रक्रिया अगाडि बढ़ाउने र एमबीबीएस लगायतका शैक्षिक तयारी थाल्ने सहमति गरेको हो।
0: खीरको परिकार, किसानको सम्मान, डेयरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल डेयरी एसोसिएसनले खीर दिवस मनाएको छ। साउन 15 गते मनाइने राष्ट्रिय खीर दिवसको पूर्व सन्ध्यामा एसोसिएसनले बुधबार खीर प्रवर्धन कार्यक्रम आयोजना गरेको हो।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन्। संचार मन्त्रालयमा बुधबार भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसंचार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै नभई नतिजामुखी ढंगले काम गर्न निर्देशन दिए।
0: अब शेयर बजार घट्ने क्रम यस दिन पनि जारी छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 7.79 अङ्क अर्थात 0.28% घटेर 2688.88 बिन्दुमा सरेको छ। शेयर बजार गत सोमबार यता घट्न थालेको हो। गत सोमबार 33.28 अङ्कले घटेको बजारमा मंगलबार 4.64 अङ्कको गिरावट देखिएको थियो। बुधबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबारको दिन 4.42 अर्ब रुपियाँ भन्दा बढ़ीको कारोबार भएकोमा यस दिन 4.02 अर्ब रुपियाँ भन्दा बढ़ीको भएको छ। बुधबार सर्वाधिक शेयर मूल्य बढ़ने कम्पनीमा एभरेस्ट कलर लिमिटेड रहेको छ भने उक्त कम्पनीको शेयर मूल्य 14.99% बढ़ेको छ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो नेपाली रेडियो,
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि आगामी डिसेम्बरसम्म स्वदेश फर्किने दृढ़ अडान व्यक्त गरेकी छिन्। भारतमा निर्वासनमा रहेकी उनले आफूलाई बंगलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन्। समाचार संस्था एएफपीसँग इमेल मार्फतको अन्तर्वार्तामा 78 वर्षीय हसिनाले आफ्नो भविष्यबारे जानकार रहेको उल्लेख गर्दै त्यसका बावजुद मातृभूमि फर्कने निर्णयबाट पछि नहट्ने बताएकी हुन्।
5: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्ड्स र नामिबियासँगको त्रिदेशीय श्रृंखलामा नेपाल जितविहीन बनेको छ। घरेलु टोली नेदरल्याण्ड्सले बुधबार नेपाललाई 57 रनले हराएपछि नेपाल 4-1 खेलमा पराजित भएको हो। यसअघि नेपालले नेदरल्याण्ड्ससँग 6 विकेटले पराजय बेहोरेको थियो। नामिबियासँगको 2 खेल पनि नेपालले 8 विकेट र 3 रनले गुमाएको थियो। नेदरल्याण्ड्सको अलरेटमा नेपालले घरेलु टीमलाई पहिले ब्याटिङका लागि निमन्त्रणा दिएको थियो। नेदरल्याण्ड्सले कमजोर शुरूआत गरे पनि निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 225 रनको प्रतिस्पर्धात्मक स्कोर तयार पारेको थियो।
4: अब विचार विश्लेषणको पालो। कंग्रेसमा रोइलो शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। विशेष महाधिवेशन वैध कि अवैध भन्ने प्रश्नलाई निर्वाचन आयोगले उहिलै किनारा लगाइसकेको र त्यसलाई सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको हो। यही उत्तरसँगै विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले नेपाली कंग्रेस हाँक्न पाउँछन् कि पाउँदैनन् भन्ने पनि अब प्रश्न बन्न सक्दैन। पार्टीलाई कुन दिशामा कसरी अगाडि बढ़ाउने भन्ने निर्णय गर्न गगन नेतृत्वको कार्य समितिले पाउँछ कि पाउँदैन भन्ने पनि निरर्थक प्रश्न हो। तर गगनकै हस्ताक्षरबाट टिकट लिएर चुनावमा गएकाहरू नै अहिले अनेकन किचलो झिकेर नेपाली कंग्रेसलाई कमजोर बनाउन लाग्नु दुर्भाग्यपूर्ण छ। निर्वाचनको प्रचार प्रसारका क्रममा आम सभामा सभापतिका हैसियतले त्यही गगनले गएर बोलिदिनै पर्ने र निर्वाचन सकिएपछि त्यही गगनका बारेमा अनर्गल प्रश्नहरू उठाउनु पनि पाका नेताहरूलाई पक्कै नसुहाउनु पर्ने हो। तर यस्तै भइरहेको छ।
5: मिटर ब्यास अधुरो वित्तीय आधुनिकीकरणको कथा शीर्षकमा भोजराज पौडेलको विचार कान्तिपुर दैनिकमा छ। मिटर ब्याज समाधानका लागि पहिलो आवश्यकता विशेष कानूनी र न्यायिक संयन्त्र हो। तर कानूनी रूपमा दर्ता भएको लिखतलाई स्वत न्यायपूर्ण भन्न मिल्दैन। दोस्रो, निजी ऋण कारोबारलाई पारदर्शी बनाउनु हो। निश्चित सीमाभन्दा माथिका व्यक्तिगत ऋण बैंकिङ माध्यमबाट हुनुपर्छ। रकम कहाँबाट आयो र कहाँ गयो भन्ने प्रमाण राखिनुपर्छ। सम्झौतामा मूलधन, ब्याज दर, अवधि, किस्ता, धितो, जरिवाना र दुवै पक्षका अधिकार सरल भाषामा स्पष्ट हुनुपर्छ। वडा कार्यालयले केवल छाप लगाउने निकाय नभई नागरिकलाई जोखिमपूर्ण सम्झौता बुझ्न सहयोग गर्ने, कानूनी सहायतातर्फ पठाउने र गोप्य उजुरी लिन सक्ने स्थानीय संयन्त्र बन्नुपर्छ। तेस्रो, वित्तीय लोकतन्त्रीकरण आवश्यक छ।
4: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा दरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आइमी बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखाइकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, व्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350, साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9856063444, 9856063456।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0965637015 र 9841120740।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066673344।
2: अनि तयो कागज के मेछि वा
3: अ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लैबदि
3: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लै र खलखाई
2: अनि बैंगरी
3: बैंगरी
2: अ
3: चर चाहिँ तली ललपर्दि
2: चम ललपर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै बिष आफै न बैंक देबिनी जानकारी पिन परिम दे आफै न बैंक खातै न जानकारी अरु न योरी थोनिप दक्या सचेत तल परिम
3: सतर्क तन ठगी तब दक्या जोगिना
4: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी संदेश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
6: 12 पनि सकियो, अब कुन कलेज रोज्ने होला?
7: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
6: कुन कुन विषयमा नि?
7: 4 वर्षे बीबीएस, बीए र बीएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
6: कक्षा कहिलेदेखि छ?
7: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
8: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई। पराशर कलेज व्यास 4 दमौली।
9: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
2: 9856643434।
4: 94.2 दमौली FM, समुदायको आवाज।

0: दमौली एफएम 94.2 मेगाहर्ज को प्रस्तुति यो हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज ब्यास क्षेत्र शिवपानसाङ विकास कोषका अध्यक्ष प्रेम प्रकाश भट्टराईज्यू हाम्रो साथमा हुनुहुन्छ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद प्रतापजी।
0: के छ सर, अवतरण दिवस पनि आउँदैछ।
1: यो गुरु पूर्णिमा भनेको अब हाम्रो लागि विशेष गरेर ब्यास नगरपालिका का बासिन्दालाई विशेष गरेर यो गुरु पूर्णिमासँग हाम्रो अत्यन्त घनिष्ठ सम्बन्ध छ। किनभने महर्षि वेदव्यास जुन ठाउँमा जन्मिनुभयो, शास्त्रीय भाषामा भन्दा उहाँ अवतरित हुनुभयो, त्यसले गर्दाखेरि पनि त्यही माटोमा, यही माटोका सबै हामी, यही माटो मुनि मिल्नु छ, मृत भस्म नबन्दैमा झिल्को भइकन बोल्नु छ भन्ने यो सिद्धान्त अनुसार हामी अगाडि बढ्नुपर्नेछ। किनभने महर्षि वेदव्यास लाई जुन माटोले जन्मायो, हामी पनि त्यही माटोका सन्तति हौ।
0: यस वर्ष व्यास अवतरण दिवस तथा गुरु पूर्णिमालाई अघिल्लो वर्षहरूमा भन्दा अलिकति फरक तरिकाले मनाउने र भव्य रूपमा मनाउने भन्ने हामीले सुनेका छौँ, यस बारेमा बताइदिनुहोस् न।
1: निश्चय नै हो, किनभने महर्षि वेदव्यासको जुन योगदान छ हाम्रो संस्कृत वाङ्मय अथवा वैदिक वाङ्मयको क्षेत्रमा महर्षि वेदव्यासको जुन योगदान छ, त्यो योगदान अनुसारको यो ठाउँको विकास अथवा यसको भौतिक विकासको गति भएन। त्यस कारणले पनि अलिकति महर्षि वेदव्यासको व्यक्तित्व, उहाँले उहाँका योगदान अथवा उहाँ त दैवी शक्ति हो, व्यक्ति होइन, दैवी शक्ति हो, उहाँका कृतित्वहरूको बारेमा अलिकति व्यापक बनाउनु पर्ने भएको हुनाले यो वर्ष अलि हामीले त्रिदिवसीय भनेर तीन दिनलाई महर्षि वेदव्याससँग जोडेर कार्यक्रमहरू गर्न खोजिएको हो। महर्षि वेदव्यास भनेको पूर्वीय धर्म दर्शनका धरोहर। अब जहाँसम्म लाग्छ महर्षि वेदव्यास बराबरको एउटा काव्य साधना गर्ने आफ्नो शक्ति अहिलेसम्म जन्मिया छैन।
0: महर्षि वेदव्यासको जन्म पनि अलिकति रोचक छ र यहाँ कतिौँ अवतारको रूपमा अवतरण हुनुभयो, उहाँको जन्मको बारेमा अलिकति बताइदिनुहोस्।
1: ठिक छ, धन्यवाद प्रताप सर। अब महर्षि वेदव्यास भनेको यो हाम्रो शास्त्र अनुसार पनि वैदिक सनातन अथवा हिन्दू भनौँ, सरल भाषामा भन्दा हिन्दू धर्म अनुसार उहाँ चाहिँ भगवान् विष्णुको अवतार हो, अंश हो, र उहाँ सत्रौँ अवतार हो। अब यसरी अहिलेसम्मको जब यो सृष्टिको जुन क्रम चल्यो, त्यसपछिको हिसाब जुन गणना गरिन्छ, त्यो गणना गर्ने क्रममा 28 महर्षि वेदव्यास यो ठाउँमा अवतरित हुनुभएको अथवा जन्मिनुभएको, किनभने 27 व्यास भारतका विभिन्न भूखण्डमा उहाँहरूको अवतार भयो, तर नेपालको यो दमौली भनेको जुन ठाम हामीले अहिले महर्षि वेदव्यासको जुन जन्म अथवा जन्मथल भनेर मानेका छौँ, त्यो 28 महर्षि वेदव्यासको थलो हो। यो अरू चाहिँ धेरै ठाउँमा भएका छन् अरू व्यासहरू।
0: यो 28 अवतार अन्तिम अवतार हो कि योभन्दा पछि पनि अवतरण हुनुभएको छ?
1: अवतार त यसो छ, अहिलेको 28 हो, अनि त्यसपछि फेरि दोहोरिने क्रमहरू पहिलो, दोस्रो, तेस्रो, यसरी फेरि हुन्छ। यो कलियुग, हाम्रो युग वर्णन अनुसार कलियुगमा भगवान् वेद व्यासको 28 अवतार दमौलिया भएको भन्ने शास्त्र प्रमाणहरू छन्। त्यसैको आधारमा यो दमौलीलाई हामीले अलिकति व्यापक रूपमा यसलाई चिनाउनको लागि, किनभने यसको महत्त्व जुन छ, यसको ऐतिहासिकपन, यसको पुरातात्विक महत्त्व, सो शास्त्रीय महत्त्व जति छ, त्यो अनुसारको प्रचार प्रसार हुन सकेन। त्यस कारणले विगत वर्षहरूमा भन्दा यो वर्ष अलिकति भिन्नै रूपले अलि लामो समय अथवा ती तिन दिनको कार्यक्रमहरू गर्न खोजिएको।
0: तिन दिने कार्यक्रममा धार्मिक प्रवचन, वक्तित्व कला प्रतियोगिता र मूल समारोहलाई विशेष प्राथमिकता दिनुको चाहिँ उद्देश्य चाहिँ के हो सर?
1: यसो अब वक्तित्व कला भनेको अब यो बहु के भन्दा धेरै पक्षलाई समेट्न, विद्यार्थीहरूलाई पनि समाटौँ, किन हाम्रो संरचना त अब यस्तै किसिमको विविधतायुक्त छ, त्यसमा पनि विद्यार्थीहरू जो छन्, भोलिको पिँढीको प्रतिनिधित्व गर्ने विद्यार्थीहरू, महर्षि वेदव्यास को हो र उनको योगदान हाम्रो समाजको लागि के छ भनेर चिनाउनको लागि विद्यार्थीलाई त्यहाँ जोडिएको हो. अनि त्यसपछि गएर अनि अर्को चाहिँ वक्तृत्व कला एउटा भयो. एउटा अर्को चाहिँ के छ भने संस्कृत भाषामा कविता लेख रचना वाचन छ भोलि
0: भनेको 11 गते
1: भोलि छ. त्यो भोलिको चाहिँ संस्कृत भाषामा किन त भन्दाखेरि अब अहिले म के अरे महर्षि वेदव्यासको जुन युग थियो त्यति बेला चाहिँ देववाणीको रूपमा संस्कृत भाषा नै प्रचलनमा थियो. त्यस कारणले पनि संस्कृत भाषामा महर्षि वेदव्यासले लेखेका समग्र कृतिहरू संस्कृतमा लेखिएका छन्. त्यस कारणले यो संस्कृत भाषाको पनि अलिकति उजागर गर्नुपर्छ, अलिकति त्यसबारेमा पनि विद्यार्थीहरूको चाहिँ पहुँच बढाउँदै लानुपर्छ भन्ने उद्देश्यले विद्यार्थीहरूलाई संस्कृत भाषामा लेख रचना गर्ने एउटा अभ्यासको थालनी गरिएको यो दोस्रो कुरो हो. अनि त्यसपछि गएर अन्तिम बाद जुन अवतरित दिन अथवा जो जन्मिएको मुख्य दिन भनेको 13 गते हो. त्यो 13 गते त विश्वभरिका वैदिक सनातन धर्मभित्र आबद्ध जति छन् उहाँहरू सबैको लागि महर्षि वेदव्यास पूज्य एउटा दैवी शक्ति हो.
0: स्वामी कल्याण मित्रको प्रवचन कार्यक्रम राख्नुभएको छ, यसले कस्तो सन्देश दिने अपेक्षा गर्नुभएको छ?
1: अब यो हाम्रो व्यास गुफा अथवा भनौँ न व्यास क्षेत्र शिव पाञ्जन विकास कोष, व्यास गुफा भनेको एउटै पेरो अहिले देख्दाखेरिको पहिचानको लागि दुईवटा संस्था जस्तो देखियो भने आखिर एउटै हो. र व्यास गुफा भनेको एउटा ऋषि महर्षिहरूको तपोभूमि, तपस्या गर्ने शक्ति आर्जन गर्ने ठाउँ हो. त्यस कारणले जो अहिलेको जो हामीले भोलिको लागि प्रमुख अतिथि भनेर जसलाई ल्याएछौँ उहाँ चाहिँ के भन्दा एउटा ऋषि महर्षिको चाहिँ प्रतिनिधि पात्रको रूपमा उहाँले चाहिँ त्यसको भूमिका निर्वाह गर्ने अनि व्याससँग सम्बन्धित प्रवचनहरू गर्ने भन्ने उद्देश्यले उहाँलाई भोलिको चाहिँ कार्यक्रमको हामीले अतिथिको रूपमा, मुख्य अतिथिको रूपमा चयन गरेका हौँ.
0: वेद व्यास जन्मभूमि भनेर, महर्षि वेद व्यासको जन्मभूमि भनेर हामी यो व्यासनगर क्षेत्रलाई लिने गर्छौँ. विशेष गरेर अब यहाँ यो युवा पुस्ता, अहिलेको चाहिँ युवा पुस्तालाई महर्षि वेद व्याससँग जोड्ने र उहाँहरूलाई चाहिँ वेद व्यासको चाहिँ बारेमा जानकारी गराउने उद्देश्यले यो वक्तित्व कला प्रतियोगिता आयोजना गरिएको छ. त्यस्तै अन्य चाहिँ यहाँहरूले कस्ता कस्ता कार्यक्रमहरू अरू बेलामा पनि गर्ने गर्नुभएको छ जहाँ युवा पुस्तालाई वेद व्याससँग जोड्नको लागि?
1: धन्यवाद. अब युवा पुस्ता भनेको यो भोलिको यो मुलुकको माने जनशक्ति, मुख्य जनशक्ति हो. त्यस कारणले पनि युवा शक्तिहरूलाई हामीले अलिकति उपेक्षा गऱ्यौँ अथवा हाम्रा हरेक गतिविधिमा जोड्न सकिएन भने भोलिको समाज त्यसबाट भनौँ न महर्षि वेदव्यास को बारेमा जो अनभिज्ञ रहन्छ त्यसले गर्दाखेरि अब धेरै कुराहरूमा चाहिँ ठगिन्छ भोलिको पुस्ता. त्यस कारणले पनि हामीले विद्यार्थीहरूलाई अथवा युवा पुस्ताहरूलाई अग्रसर गराउनु पर्छ भन्ने एउटा मान्यता राखेर बेला बखतमा अब के अरे प्रतियोगितात्मक कार्यक्रमहरू अथवा कविताहरू वाचन जस्तो कहिले कहीँ भजन कीर्तन, अब भोलि नै छ भजन कीर्तन प्रतियोगिता, भोलि पनि छ भजन कीर्तन प्रतियोगिता, अब महर्षि वेदव्याससँगै सम्बन्धित भएर भजन कीर्तनहरू गरिने खालको कार्यक्रम छ. र अनि त्योभन्दा बाहेक महर्षि वेदव्यासको योगदानलाई बुझाउनको लागि जस्तो हाम्रो काशीनाथ गुरु, श्रद्धेय गुरु काशीनाथ हुनुहुन्छ, उहाँले एउटा चाहिँ पुस्तकै बनाएर, कृति नै बनाएर अहिलेका त व्यास नगरपालिकाभित्रका हरेक विद्यालयहरूमा त्यो एउटा पाठ्यक्रममा, ऐच्छिक पाठ्यक्रमको रूपमा राखेर, पाठ्य पुस्तकको रूपमा राखेर पठन पाठन गर्ने पनि चलन छ. त्यस कारणले यसरी महर्षि वेदव्यासको बारेमा, योगदानको बारेमा विद्यार्थीहरू लाई जोड्नको लागि यिनै प्रतियोगितात्मक कार्यक्रमहरू भयो अनि पाठ्य पुस्तकको रूपमा समावेश गरेर पनि त्यहाँबाट केही कुरा सिकुन् भन्ने उद्देश्यले आयोजना गरिएका यस्तै कार्यक्रमहरू हुन्.
0: महर्षि वेदव्यासलाई विश्व सामु चिनाउने उद्देश्यले 108 फुटको अग्लो शालिक, वेदव्यासको चाहिँ शालिक निर्माण गर्ने कार्यक्रम थालनी भइसकेको छ, तर यसले पूर्ण रूप लिन सकेको छैन, अहिले अवस्था के छ?
1: धन्यवाद प्रताप सर. महर्षि वेदव्यास भनेको पूर्वीय हाम्रो धर्म संस्कृतिको धरोहर, एउटा दैवी शक्ति पनि हो र महर्षि वेदव्यासको एउटा पहिचानको लागि भनेर अहिलेसम्म संसारभरि अरूका जसका बुद्धका मूर्तिहरू बनाएका छन् त्यो एउटा प्रतिस्पर्धाकै रूपमा गएका छन्, भगवान् शिवका बारेमा बनेका छन् विभिन्न ठाउँमा, र यो महर्षि वेदव्यास नै जन्मिएको ठाउँमा महर्षि वेदव्यासलाई 108 फुटको मूर्तिको माध्यमबाट अरू चाहिँ उहाँको त्यो शक्तिलाई अथवा उहाँको योगदानलाई उजागर गर्ने उद्देश्यले यो बन्ने बनाइएको हो. अब 108 किन त भनेपछि 108 अङ्कलाई माङ्गलिक अङ्क भनेर मानिन्छ र मङ्गलकारक अङ्क भनेर मानिन्छ. त्यस कारणले आयोजना गरिएको हो, सुरु गरिएको हो. तर अब अहिले समय परिस्थिति के भन्दा नेपालमा मात्र नभएर अब अन्तर्राष्ट्रिय जगतमा पनि अलिकति एउटा मन्दी आर्थिक मन्दीका का प्रभाव हाम्रो यहाँ पनि परेको छ. त्यसो भन्दाखेरि यो तत्काल त्यति सहज रूपमा सफल हुन सकेको छैन, पूर्ण आकारको बन्न सकेको छैन, प्रारम्भ भयो, निर्माणाधीन अवस्थामा छ.
0: व्यास क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको गन्तव्य बनाउन कसले दीर्घकालीन रूपमा के कस्ता योजनाहरू अरू नयाँ योजनाहरू सारेको छ?
1: धन्यवाद प्रताप सर. यो महर्षि वेदव्यास भनेको अन्तर्राष्ट्रिय एउटा दैवी शक्ति हो र महर्षि वेदव्यासलाई संसारभरि फैलाउनको लागि उहाँको चाहिँ एउटा चाहिँ योगदानको बारेमा बाहिर उजागर गर्नको लागि व्यास क्षेत्र विकास कोषले, व्यास क्षेत्र शिव पाञ्चन विकास कोषले सर्वप्रथम त त्यो व्यास जन्मिएको ठाउँमा एउटा गुरु योजना बनाएको छ. गुरु योजना बनाएको छ. त्यो गुरु योजना अलिक बढी नै लागतमा त्यो सम्पन्न गर्नुपर्ने खालको गुरु योजना छ. त्यस कारणले पनि यो चाहिँ अलिकति समयभित्रै सिद्ध्याउनको लागि जो हाम्रो लक्ष्य थियो लक्ष्य अनुसार नै सम्पन्न गर्नको लागि अलि समस्या भएको, अलिकति धेरै नै ठुलो रकमहरू अहिलेको हिसाबले त अरबै रुपियाँ लाग्ने खालको योजना छ. त्यसले गर्दाखेरि अलिक समस्या भएको छ यति बेला.
0: महर्षि वेदव्यासको जन्मथलो जुन पाञ्चायन क्षेत्र, जसलाई हामीले पाञ्चायन क्षेत्र भनेर चाहिँ भन्ने गर्छौँ, यो तनहुँको मात्रै नभइकन समग्र नेपालको र विश्वकै एउटा ऐतिहासिक स्थल हो. तर यो हामीले चाहिँ सम्बन्धित निकाय ठाउँमा निकायसम्म पुर्याउन नसकेको या राज्यले यसको महत्त्व नबुझेको, यसमा तपाईँ के भन्नुहुन्छ?
1: एकदम ठिक हो. हामीले यसो छ, हाम्रो ठाउँबाट गर्ने कुराहरूमा हामी लागि नै राखेका छौँ. यसलाई विश्वव्यापी होइन राष्ट्रव्यापी त्योभन्दा पनि त्यसको सीमाभन्दा बाहिर विश्वव्यापी बनाउने कुरामा केही प्रयासहरू भएको छन्. जस्तै उदाहरणको लागि भनौँ, काशीनाथ गुरु उहाँको अमेरिका आउने जाने बेला बेलामा भइरहन्छ र त्यहाँ जाँदा पनि त्यहाँका संस्थाहरूसँग, त्यहाँका अलिकति प्राज्ञिक अलिकति त्यो लेभलका व्यक्तिहरूसँग बसेर यसलाई अन्तर्राष्ट्रियकरण गर्ने कुरामा उहाँले धेरै नै योगदान गर्नुभएको छ. तर परिणाम नदेखिएको हुनाले होइन, अब त्यो गरेको कुरो चाहिँ होइन बाहिर चाहिँ देखिया छैन आफ्नो नाममा छ. र वास्तवमा महर्षि वेदव्यास भनेको यो विश्वकै लागि एउटा आदर्शको एउटा चाहिँ शक्तिको स्रोत हो. किनभने अहिले जतिहरू भन् जति कृतिहरू विभिन्न भाषाहरूमा जे बनेका छन् वास्तवमा त्यो महर्षि वेदव्यासले लेखेको जुन ग्रन्थ छन् सुरुका ग्रन्थहरू, तिनै ग्रन्थबाट विभिन्न भाषामा अनुदित भएर ती भावहरूलाई आफ्नो भाषामा ढालेर हरेक संसारका हरेक व्यक्तिहरूले अथवा संस्थाहरूले त्यसरी आफ्नो पनमा लर उनीहरूले आफ्नो बनाउने प्रयास गरेको देखिन्छ. त्यस कारणले पनि महर्षि वेदव्यासको एउटा जो जहाँ भनिन्छ महर्षि वेदव्यास लेखेको उसमा चाहिँ धर्म अर्थ काम मोक्ष यो चारवटा मूल कुराहरू हुन्छन्, यो चारवटा मूल कुराहरूमध्येमा विश्वका अरू भाषा अरू धर्मावलम्बीहरूले पनि यिनै कुरालाई आफआफ्नो हिसाबले आफआफ्नो शैलीमा व्याख्या गरेका छन् र यसलाई हामीले महर्षि वेदव्यासको जुन माने उहाँको जुन उचाइ छ त्यसलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउन सकियो भने र यो क्षेत्र महर्षि वेदव्यास जन्मेको क्षेत्रलाई एउटा पर्यटकीय एउटा चाहिँ गन्तव्य स्थलको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा यसलाई अगाडि बढाउन सक्यो भने निश्चय नै यो केवल दमौलीको अथवा गण्डकी अञ्चल नेपालको मात्र होइन मुलुकै के अरे विश्वकै लागि पनि यो एउटा उदाहरणीय बन्छ र यो मुलुकको लागि त एउटा आर्थिक उपलब्धि गर्ने एउटा चाहिँ राम्रो स्रोत बन्छ यो धार्मिक पर्यटनको माध्यमबाट।
0: व्यास क्षेत्रको संरक्षण पूर्वाधार विकास र प्रचार प्रसारमा अहिले मुख्य चुनौतीहरू चाहिँ यहाँहरूले के मान्नुभएको छ?
1: महर्षि वेद व्यासको प्रचार प्रसारमा सबैभन्दा ठुलो चुनौती कमसे कम नागरिकहरूले यसलाई अपनत्व नलिएको किनभने उयो भनिन्छ नि हिलैमा भ्याकुतो बस्छ हिलैमा कमल स्थिति थानले मात्र के गर्नु भिन्नै छ गुणको गति उही यसको स्वाद थाहा नपाउनु त्यो नै सबैभन्दा ठुलो यसको चुनौती हो अहिलेको यो युगको।
0: सङ्घ प्रदेश र स्थानीय सरकारबाट व्यास क्षेत्रको विकासका लागि अपेक्षित सहयोग पाउनु भएको छ कि छैन के छ?
1: अपेक्षित सहयोग चाहिँ जति हामीले अपेक्षा गरेका छौँ त्यो अनुसारको उपलब्ध भएको छैन। सङ्घले पनि लगानी गरेका छैन भन्न मिल्दैन र प्रदेशले पनि लगानी गरेको छ तर के भन्दाखेरि हाम्रो योजनै ठुलो बृहत् योजना भएको हुनाले त्यो अनुरूपको यो के अरे त्यहाँ लगानी नभएको हुनाले अलि समस्या परेको छ आर्थिक कारणले। महर्षि के अरे नगरपालिकाले त सुरु नै गरेको नै नगरपालिकाले गरेको हो त्यसो हुँदा अब नगरपालिकाले मात्रै भन्दा पनि यो चाहिँ सङ्घीय यो सङ्घीय सरकार जोड नजोडिँदासम्म यो जुन हाम्रो लक्ष्य छ लक्ष्य अनुसारको यसका निर्माणका विभिन्न संरचनाहरू छन् मास्टर प्लान अनुसारको त्यो अनुसार पुरा हुन नसक्ने त्यो वास्तवमा हो।
0: जस्तै यो एउटा तनहुँकै केन्द्रमा रहेको सदरमुकाममा अवस्थित महर्षि वेदव्यासको अवतरण भूमि यसको विकासमा 10 चाहिँ स्थानीय पालिकाहरू छन् यहाँ पालिकाहरूबाट कतिको सहयोग पाउनुभएको छ?
1: यसो छ प्रताप सर अब यो विगतमा हामीले 2076 एउटा यज्ञ पनि गऱ्यौँ यज्ञमा लगभग 3 करोड रुपियाँ हामीले उठायौँ पनि जो अहिलेको संरचना त्यो प्याडेस्टल भनौँ त्यो बेस जुन अहिलेको बनेको छ र त्यसमा त्यही रकम मध्येको रकम त्यही पनि खर्च भएको छ तर अलिकति परिस्थिति दुर्भाग्यवश के भनौँ भने त्यति बेला जसले एकदम सहयोग गर्ने भनेर जुन वचनबद्ध भए त्यो सहयोग गर्ने कुरामा त्यो बेलाको जुन मनोबल थियो त्यसपछिको निरन्तरता भएन।
0: त्यो कसले हो त्यस्तो चाहिँ सहयोग गर्ने भनेर यहाँलाई
1: विभिन्न दसवटै पालिकाहरूबाट जुन प्रकारको आएको थियो त्यो प्रकारको निरन्तर जुन गर्नुपर्ने उहाँहरूको जुन किनभने यो व्यास नगरपालिकाको मात्रै हो भन्ने जस्तो सङ्कीर्ण सोचाइबाट हेरेर हो कि जस्तो लाग्छ नभए भने वास्तवमा 10 पालिकाले वर्षमा अब यो हाम्रो जिल्लाकै हो राष्ट्रकै निम्ति हो भनेर सोच्ने हो भने त यो त्यति के अरे चाहिँ अप्ठ्यारो हुँदैन त्यो योजना पुरा गर्नको लागि तर त्यो खालको वातावरण बनिरहेको छ।
0: यो नबन्नुको कारण चाहिँ के मान्नुहुन्छ?
1: त्यही त नबन्नुको कारण के भन्दाखेरि सबैले त्यो आफ्नै सेरोफेरो आफ्नै एउटा यसको सीमा भूगोल जुन विभाजन छ त्यो विभाजनले गर्दा
0: भौगोलिक विभाजन
1: अविभाजनले
0: स्थानीय
1: स्थानीयत किनभने हरेकले आफ्नै ठाउँका होइन पुल पुलेसा बाटोघाटो जे छ त्यसैलाई मात्र प्राथमिकता दिने र भोलि यसमा लगानी गर्दाखेरि यसबाट पाइने प्रतिफल होइन
0: यो अघिल्लो आर्थिक वर्षमा छुटिएको बजेट पनि यो खर्च भएन भन्ने
1: एकदम सही कुरो हो। यो अहिलेभन्दा अघिल्लो वर्षको 3 करोड छुट्टिया थियो 3 करोड छुट्टिया थियो अनि जब यहाँ कार्यान्वयन हुने बेला आएको थियो अनि हुने बेला आउने बित्तिकै यो देशमा एउटा चाहिँ के भने जेएनजी विद्रोहको कारणले ती रकमहरू जम्मै यता अब त्यो अर्को शीर्षकमा खर्च गर्ने गरेर पट्टी भयो त्यस कारण त्यो 3 करोड त्यसरी गयो।
0: अहिलेको अवस्था के छ?
1: अहिलेको
0: चाहिँ आर्थिक वर्षमा
1: अहिलेको यो अवस्थामा सुनाइ छ अब आधिकारिक रूपमा हामीलाई कागजात थाहा छैन 4 करोड चाहिँ यो वर्ष परेको छ भन्ने सुनिया छ जुन स्रोतबाट आएको भए पनि त्यसको लागि संस्था आभार व्यक्त गर्दछ।
0: गुरु शिष्य परम्परा र वैदिक संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमको भूमिका महत्त्वपूर्ण हुन्छ जुन यहाँ चलिरहेको छ, जस्तै यो गुरु पूर्णिमा, यसलाई यहाँले कसरी हेर्नुभएको छ?
1: गुरु पूर्णिमा त अब हामीले हेर्दाखेरि वास्तवमा चाहिँ एउटा पूर्वीय हाम्रो दर्शनले त गुरु बिनाको त संसार अँध्यारो हुन्छ, यद्यपि पश्चिमाहरूले पनि त्यही अनुसारको आफ्नै हिसाबले व्याख्या गर्दा पनि त्यो आफ्नो ठाउँमा छ, र हामी त गुरु पूर्णिमा भनेको त गुरुप्रतिको एउटा कृतज्ञता ज्ञापन गर्ने हो, किनभने गुरु जो हामी जे गर्छौँ जे सिकाइ हामीले जीवनमा सिक्यौँ गुरुबाट अथवा कतिपय गुरुकुलीय हिसाबले सिक्यौँ, कतिपय आधुनिक हिसाबले विभिन्न प्रकारका संरचनाहरू विद्यालयका बनेका छन् अनि त्यसबाट सिक्यौँ, जारी सिके पनि आखिर गुरुकै मुखबाट सिकेका छौँ। त्यसैले अब यो गुरुकुलीय जुन पद्धतिको जुन विकास पहिला जुन थियो त्यो अनुसारको अहिले बिस्तारै त्यो एकदम लोपै हुने अवस्थामा छ, किनभने अब यसमा चाहिँ अब बाहिरी शक्तिहरूको बाहिरी मुलुकहरूको पनि प्रभाव
0: बढी है
1: बढी भएको हुनाले हामीहरू त्यो हाम्रो अहिलेको जुन एउटा आचार विचार एउटा निष्ठा भन्ने हुन्छ जुन त्यो सबै कुराहरू लोप भएर गइसकेका हुनाले पनि समाज आधुनिक भए भने छ अत्याधुनिक भए भने छ तर अधोगतितिर गइरहेको छ। हाम्रो यो गुरुकुलीय पद्धतिको हिसाबले हेर्ने हो भने त म त त्यसो भन्छु।
0: जस्तै व्यास क्षेत्रलाई विश्व समुदायमा चिनाउनको निम्ति डिजिटल प्रचार प्रसार, जस्तै अब डकुमेन्ट्रीहरू चाहिँ बनाउने यहाँका चाहिँ कुराहरूलाई लिएर, अनि त्यसपछि व्यासको चाहिँ जन्मिएको चाहिँ जुन अवस्था छ अवतरणको अवस्था, त्यसलाई चाहिँ एउटा कथाको रूपमा पुस्तकहरू तयार गर्ने यस्ता कामहरू भएका छन् कि छैनन्?
1: प्रताप सर एकदम भएको छ, एउटा डकुमेन्ट्री अब त्यो नगरपालिकाको लगानी छ, आर्थिक लगानी थोरै ठुलो होइन थोरै लगभग त्यही 40,000 रुपियाँ अलिक पहिल्यै भयो 10 वर्ष पहिले भएको हो त्यो लगानीमा काशीनाथ गुरुको सक्रियतामा अलिकति त्यो डकुमेन्ट्री तयार पनि भएको छ त्यति बेला देखाइयो। एउटा दुईवटा यहाँ वर्षे पछि जुन महोत्सव हुन्छन् त्यो एउटा महोत्सवमा त मैले पनि हेरेको हो है, अनि त्यसपछि त्यसले निरन्तरता पाएन, त्यो डकुमेन्ट्री छ, डकुमेन्ट्री पुस्तकमा रहेको विद्या होइन भने जस्तै त्यो वास्तवमा
0: त्यो त्यसलाई चाहिँ प्रचार प्रसारमा ल्याइएको छैन,
1: जति आउनुपर्ने त्यो अनुसार आएन, बनाएको छ डकुमेन्ट्री एकदम बनाएको छ।
0: व्यास क्षेत्रसँग सम्बन्धित भौतिक संरचना तथा धार्मिक सम्पदाको संरक्षणमा यो आगामी कुनै त्यस्तो योजना बनाउनु भएको छ?
1: अब यो त त्यस्तो महर्षि वेदव्यासको जुन बारेको जुन संरक्षण गर्ने अब उहाँको जन्मभूमिको बारेमा भन्दाखेरि विशेष गरेर यही व्यास हो, किनभने व्यास भन्ने बित्तिकै पनि पराशर पनि जोडिन्छ, पराशर सँगसँगै सत्यवती पनि जोडिन्छ, किनभने एउटा पारिवारिक सम्बन्धले पनि जोडिन्छ, त्यस कारणले
0: पराशर ऋषि बुवा सत्यवती
1: माता भएको हुनाले सत्यवतीको र पराशरहरूको जो यहाँ सेरोफेरोमा जो देखिन्छन् संस्थागत रूपमा जो संरचनाहरू बनेका छन् यिनीहरूको एउटा चाहिँ विकासको लागि अथवा भौतिक विकास र यिनीहरूको वास्तवमा महत्त्व के हो त वेद व्याससँग जोडिएको भनेर त्यो प्रचार प्रसार गर्ने त्यो डकुमेन्ट्री के अरे त्यो उसमा पनि छ, र त्योभन्दा बाहेक त्यो जुन पुस्तकहरू बनेका छन् अहिलेको चाहिँ पाठ्य पुस्तकको रूपमा नै समावेश गरिएको छ तिनीहरूले नि त्यही कुराहरू
0: सारा छाब्दीमा आउने दर्शकहरू एकपटक व्यास रूपमा पनि अवलोकन गरेर जाने वातावरण बनाउन सकिँदैन?
1: एकदम हो सकिन्छ, तर यसमा के भन्दाखेरि यो सानो एउटा सानो तल्लो निकाय तल्लो इकाइले मात्रै गरेर यो पर्याप्त हुँदैन, यसलाई अलिक केन्द्रीय तहबाट अलिकति भनौँ न अब जस्तो हो भने गुठी संस्थान नै भयो यस्तो धर्म अथवा धार्मिक क्षेत्र अथवा पुरातात्विक महत्त्वका वस्तुहरूको बारेमा अलिकति उत्खनन गर्ने प्रचार प्रसार गर्ने भनेको एउटा गुठी संस्थान पनि हो अथवा एउटा संस्कृति होइन प्रधान कुनै संस्था होला संस्कृति मन्त्रालय नै छ उनीहरू पनि जोडिएर अलिकति प्रेरणा र प्रोत्साहन गर्ने खालको वातावरण भइदिए हुन्थ्यो त्यो अलि छैन। प्रताप सर म एउटा कुरो के भन्छु भने छाब्दी महाराज चाहिँ महर्षि वेदव्यासको हजुरआमाको नाममा त्यो मत्स्य देवी हुन्थिन् माछागी देवी हो त्यसरी मानिया छ हजुरआमाको साउदी बाराई सत्यवती त स्वयं आमा नै अपरा छन् बुवा यसरी तिनवटा यसरी जोडिया छ।
0: कार्यक्रममा सहभागी हुन आउने श्रद्धालुका लागि व्यास क्षेत्रको क्षेत्रमा यो व्यवस्थापन सुरक्षा र सुविधाका विषयमा के कस्ता कार्यक्रमहरू छन्?
1: यो वास्तवमा चाहिँ त्यहाँ आउने अथवा भनौँ व्यास क्षेत्रको लागि भनेर जुन आउँछन् उनीहरूको लागि त्यो पर्याप्त जे जस्तो सुविधा अथवा त्यो एउटा अभिलेखीकरण गरेर राख्ने यी आदि कुराहरू जे हुनुपर्ने हो त्यो चाहिँ अहिलेसम्म हामीले हुन सकेका छैनौँ। त्यो त के भन्दाखेरि एउटा निश्चित हामीसँग एउटा समिति सामान्य एउटा चाहिँ नाम त संरक्षण समिति जस्तो छ एउटा विकास कोष होइन, तर त्यो संरक्षण त्यसले मात्रै पर्याप्त हुँदो रहन्छ। एउटा निजी एउटा कर्मचारीको रूपमा अफिस खडा गरेर त्यसलाई बस्ने व्यवस्था भइदियो भने अब त्यो अलिकति केही गर्न सकिन्थ्यो। त्यो खालको वातावरण अलि बनिसकेका छैन। त्यहाँको निर्माणका कामहरू पनि अधुरा क्या भर्खर प्रारम्भिक चरणमा भएको हुनाले पनि त्यो अवस्थासम्मको त पुग्न सकेका छैन। वास्तवमा हुनुपर्ने चाहिँ हो त्यहाँ आएका जो आउँछन् बाहिरबाट पर्यटकीय हिसाबले जो आउँछन् उनीहरूको संरक्षण को लागि पनि एउटा नितान्त त्यहीँ बस्नुपर्ने एउटा कर्मचारीको व्यवस्था हुनुपर्ने, तर त्यो हामीसँग स्रोतकै अभावले पनि गर्न सकिएको छैन। र एउटा अर्को कुरो के भन्दा अब यो वास्तवमा बजारको नजिक छ, प्रशासनको नजिक छ, व्यास क्षेत्र सेवाजन विकास कोषको जुन एरिया भनौँ न, तर त्यो कति भन्न मिल्ने हो असुरक्षित छ।
0: त्यही मैले त्यही कुराहरू गर्दैछु,
1: एकदम असुरक्षित छ। किनभने त्यहाँ अलिकति दुर्व्यसनीहरू होइन जुन छ अलिकति अलि उच्छृङ्खल व्यक्तिहरूको आवागमन बढी भएको हुनाले त्यो अलिकति यो वातावरणमा हाम्रो पहुँच अलि पुगिसकेका छैन।
0: यो पर्यटकहरू चाहिँ सुरक्षित छैनन्?
1: होइन, सुरक्षित छैनन् भन्नुपर्छ। रातदेखि अथवा कुनै पनि बेला बाहिरबाट आएको मान्छे आउन सक्छ, त्यति बेला त्यहाँ होइन
0: व्यवस्था राम्रो व्यवस्था
1: छैन। जस्तो हाम्रो धर्मशालाको अवधारणा छ, एउटा विशाल एउटा चाहिँ 80 कोठाको एउटा धर्मशालाको अवधारणा छ। अब ती कुराहरू बन्ने भनेको एउटा स्वप्निम धर्मशाला हुने भएको छ। त्यो कति हो समयपछि बन्ने हो, त्यो नहुँदाखेरि अरू सम्पूर्ण व्यवस्थाहरू अप्ठ्यारो भएको छ त्यसलाई संरक्षणको लागि पनि।
0: अन्त्यमा तनाउवासी देश विदेशमा रहेका श्रद्धालु तथा धर्म प्रेमीहरूलाई यहाँको सन्देश चाहिँ के छ?
1: वास्तवमा यो व्यास जनभूमि दमौली भनेको केवल एउटा व्यास नगरपालिकाको 3 नम्बरको एउटा सानो क्षेत्र हो भनेर नसोचिदिउँ। यो त मुलुककै एउटा गौरवको विषय हो, किनभने व्यास जस्तो एउटा चाहिँ दैवी शक्तिले जुन ठाउँबाट आफ्नो जीवन सुरु गर्नुभयो, अष्ट चिरञ्जीवीभित्र पनि उहाँ पर्नुहुन्छ, जुन जीवन उहाँको सुरु भयो र यसको प्रचार प्रसारको लागि यसको महत्त्वलाई हामीले अलिकति उजागर गरेर व्यापक गर्ने कुरामा सम्पूर्ण अब को सरोकार भन्ने सबै पक्ष यो व्यास क्षेत्रको सरोकारसँग सरोकार भित्र जोडिनको लागि म अनुरोध गर्छु। यो भित्रको एउटा अपनत्व मेरै हो, हाम्रै हो, अब यसको विकास निर्माणमा अलिकति हामीले सहयोग गर्नुपर्छ, अगाडि बढाउनुपर्छ भन्ने खालको सोच सबैमा आइदियोस् भनेर म अनुरोध गर्न सक्छु। किनभने यो एउटा सानो क्षेत्र जस्तो हरिद्वार भयो, ऋषिकेश भयो, अब काशी बनारसै भए त्यहाँ गएर हेऱ्यो भने एउटा सटर लिएर 10 जनाको परिवारहरू उनीहरू पालिएका छन्। त्यसले गर्दा हाम्रो त्यो वातावरण त्यो परिवेशमा पुर्याउनको लागि पनि सबैको सहयोग केन्द्रदेखि जिल्लासम्म अथवा स्थानीय निकायसम्मको सबैले एकजुट भएर गरियो भने अवश्यमेव त्यो सम्भव हुन्छ र त्यसलाई त्यसैतर्फ जुट्नको लागि सम्पूर्ण मानव जति सम्पूर्ण मानव जातिलाई अथवा दमौलीवासी मात्र होइन समग्र देशवासी महानुभावहरूलाई म अनुरोध गर्छु एउटा संस्थाको तर्फबाट।
0: धन्यवाद यहाँलाई दमौली संवादमा आएर आफ्ना विचारहरू राखिदिनु भयो। त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। हस् त, अहिले
1: हस् धन्यवाद।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: ब्याङ्की खैमत बिले क्योदी ATM मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुइ माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषय न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषय ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-63-85।

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागु

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारीपूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान
0: जाने होला कान्छा।
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: It's a goal! Himstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paun hos 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
5: Himstar, for a complete home.
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.
7: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
8: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त परासर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
7: कुन कुन विषयमा नि?
8: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
7: कक्षा कहिलेदेखि छ?
8: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
9: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको सही रोजाई। पराशर कलेज व्यास 4 दमौली।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403014।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली QFX मल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्टिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554595 र 9840611818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
8: 9560443234।
9: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 9828280, 9815104549।
6: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
6: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9856025380, 9914852518 र 9805315332।
11: Vida Subha Digital, enjoy with us.

0: लगडा अब तिम्रो पैसा पनि सकियो अबको गेम भनेको दुईजनाको तर सुन जसले गेम जित्छ नि गीता उसको हुन्छ
1: हुन्न
2: मान्नु के तपाईँ जित्नुहुन्छ फिक्स तपाईँले यो अब जित्नुहुन्छ कि गीता तपाईँको हो एकदम दाइ
3: ल ल दियो है लगडा
2: ल
3: थाहा छ नि
2: थाहा
3: जसले जित्छ
2: ल
3: गीता
2: उसको
3: ल ल
2: दाइ तपाईँ झुक्किरा हारेको के अर्को पालि फिक्स तपाईँकै

0: जाऊ तिमी उसँग।
1: कहाँ?
0: तिमी मसँग खुसी हुन्नौ?
1: जाऊ।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0655650025।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ल बताउनुहोस् कसरी यो झमेला गर्नु हो तपाईँ?
1: म राम अङ्कल बोलेको के?
2: हजुर अङ्कल,
1: यहाँ आन्टी बिरामी चिराई हस्पिटल लिएर आएको, मलाई 1 लाख रुपियाँ तुरुन्त चाहियो यार।
2: मसँग 1 लाख त छैन, 50,000 छ, त्यो म लिएर आइहाल्छु।
3: धालो सागर भाइ।
2: हजुर,
4: म रामपुरको अनुप बोलेको।
5: दाइ हेर्नु न, 1 लाख मसँग नभएर यहाँ
4: मेन पावरले भिजाएर टिकट नै दिएन।
5: 1 लाख रुपियाँ भयो मलाई जस्तै पनि दिनु दाइ, म विदेश जाने बित्तिकै
4: पहिले तलाई तपाईँलाई नै पठाउनेछु दाइ।
2: ए ल ल ल ल।
6: हेलो अनु आन्टी, म अस्मिता। हेर्नु न, बाबाले पैसा नपठाइदिनु भएको भएर मलाई होस्टेलबाट निकाल्न आँट्यो।
7: जसरी भयो भने 40,000 रुपियाँ म्यानेज
6: गरिदिनु न, म 1 हप्तामा हजुरलाई रिटर्न गरिदिइहाल्छु।
8: जसको समस्या पनि हामीले नै भोग्नु पर्ने,
7: ल ल,
8: तर 1 हप्तामा रिटर्न हुनुपर्छ नि नानु।
9: हेलो सागर, त कहाँ छस् यार?
2: ए म घरमै छु यार,
9: तसँग मेरो एकदम जरुरी काम छ यार।
2: ए ल ल ल ल, आइहाल छिटो।
9: अलि अप्ठ्यारो पऱ्यो सागर, एउटा काम गर्न लागेको पैसै पुगेन। मेरो दुःख सुखको साथी तैँ त होस्, 50 लाख जति सहयोग गर्न।
10: हेर सन्त, मैले पनि नयाँ काम सुरु गर्ने भनेर पुर्ख्यौली जग्गा बेचेर ल्याएको पैसा छैन भन्दिनँ, छ तर दिनु मिल्दैन यार, नरिस।
6: सागर बाबुले कुरा बुझ्नु भएन जस्तो छ। अनु एकछिन यता आउँ त। ल सुन अनु, किन गर्नु पर्यो बिजनेस? म तिमीलाई घरै बसी बसी 1 लाखको 5,000 रुपियाँ ब्याज दिन्छु। सागर बाबुलाई पनि त्यही भन, घरै बसी बसी थपक्क ब्याज खाए भएन र?
8: ए हो र, ल ल जान्छ। सागर, मलाई नन्दाको कुरा ठिक लाग्यो। बिजनेसमा नाफै हुन्छ भन्ने पनि छैन, होइन, उहाँहरू पनि त कुनै टाढाको होइन, आफन्तै हुनुहुन्छ। 1 लाखको 5,000 आउँछ भने किन नदिने त?
10: अब तिमीले बोलिसकेपछि तिम्रो बोली फिर्ता हुँदैन भनौँ, त्यही हो, पछि पछताउनु नपरोस्।
2: अब यो पैसा पनि मैले हिजो भर्खरै ग्लोबल आर्मी ब्याङ्कबाट निकालेँ।

ल मैले सबै कुरा बुझिसकेँ। तपाईँको लागि एउटा खुसीको कुरा पनि छ, नेपाल प्रहरीले सबै सत्य तथ्य पत्ता लगाइसकेको छ। तपाईँको साथीको मृत्यु भएको पनि छैन र कुनै चोटपटक पनि छैन। उसले तपाईँलाई फसाउनको लागि यो नियतवश यो नाटक गरेको रहेछ। समाजमा आर्थिक लेनदेन गर्ने क्रममा यस्ता विकृति विसङ्गतिहरू धेरै भित्रिएका छन्। यो अलिक सचेत भएर गर्नुहोला। नेपाल प्रहरी जनताको जीवधनको रक्षाको लागि सदा तत्पर छ। हलसाथ उहाँलाई छोडिदिनुहोस्।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: यसकारणले पनि मैले कुनै पनि श्रृङ्खला नटुटोस् र यो प्रति
3: सूचना सूचना सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
1: एउटा इरानी चरा बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति। बुलबुल बुलबुल बुलबुल।

नयनमा हरपल बा आमा राखेकी छु, नयनमा हरपल बा आमा राखेकी छु, हृदयका घाउ हत्केलामा राखेकी छु। नसोध कति आँसु बगे उसका वचनले, नसोध कति आँसु बगे उसका वचनले, बगेका ती आँसु त पँधेरामा राखेकी छु, हृदयका घाउ हत्केलामा राखेकी छु। फूल जसरी मुस्कुराइरहने प्रिय दुई, फूल जसरी मुस्कुराइरहने प्रिय दुई, सन्तानका तस्बिर आँखामा राखेकी छु, हृदयका घाउ हत्केलामा राखेकी छु। दुश्मनको प्रहारबाट बचाउन तिमीलाई, दुश्मनको प्रहारबाट बचाउन तिमीलाई, आफ्नै यो जिन्दगी अचानामा राखेकी छु, हृदयका घाउ हत्केलामा राखेकी छु। पखेटा पलाउँदा गुण बिर्सिन्छन् कि बचेरा, पखेटा पलाउँदा गुण बिर्सिन्छन् कि बचेरा, भत्किएको त्यो घर सिमानामा राखेकी छु, हृदयका घाउ हत्केलामा राखेकी छु। आस्थाको धरोहर हो त्यो ढुङ्गाको मन्दिर, आस्थाको धरोहर हो त्यो ढुङ्गाको मन्दिर, झुकाएर शिर सधैँ पैतालामा राखेकी छु। नयनमा हरपल बा आमा राखेकी छु, हृदयका घाउ हत्केलामा राखेकी छु। कैलालीबाट पठाउनु भएको गजलकार सरिता जोशीको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। बुलबुल कम्युनिकेसनको संयोजनमा युट्युब च्यानल नेपाली छाप्रोसँगै देशभरिका विभिन्न एफएम स्टेसनहरूबाट एकैसाथ सुन्न सकिने कार्यक्रम बुलबुलको आजको 93 अङ्कमा तपाईँलाई अमेरिकाको कोलोराडोबाट स्वागत गर्दैछु। हामी आज यो कार्यक्रम अमेरिकाको कोलोराडो सहरमा तयार गरिरहेका छौँ। दिल गुरुङ तुल गुरुङ उत्कृष्ट गजल पुरस्कार 2083 चलिरहेको छ र म भ्रमणका लागि यहाँ आइपुगेको बेलामा फर्किन समय लाग्ने भएको हुनाले एक हप्ताको अङ्क मैले तयार गरेर काठमाडौँबाट हिँडेको भन्दा नपुग अङ्क हुन गयो र यो अङ्क यहाँ तयार गर्दैछु। र यो अङ्क तयार गरिरहँदा यति बेला दिल गुरुङ तुल गुरुङका सुपुत्र बिर्ख गुरुङकै घरमा बसेर मैले यसलाई अस्थायी स्टुडियोको रूपमा प्रयोग गरेको छु। त्यसैले पनि हामीले नियमित प्रसारण गर्ने स्टुडियोको भन्दा केही फरक आवाज तपाईँले आज सुन्न सक्नुहुन्छ। त्यसो त प्रविधिका कारणले जहाँ सुकैबाट पनि बुलबुल तयार गर्न सजिलो भएको छ, तर पनि नियमित रूपमा आइरहेको गुणस्तरभन्दा केही फरक हुनसक्छ। तपाईँले पक्कै पनि यसलाई सच्याएर बुझिदिनुहुनेछ भन्ने आशा राखेको छु। यसै पनि हामीले नियमित रूपमा साउनदेखि तपाईँहरूको प्रतियोगिता चलिरहेको छ, गजलको प्रतियोगिता छ, रात्रि गन्थनलाई पुरस्कृत गर्ने गरेका छौँ। सो प्रतियोगिता बेग्लै छ, त्यस कारणले पनि मैले कुनै पनि श्रृङ्खला नटुटोस् र यो प्रतियोगितामा सहभागी हुने सबैको आशालाई पुरा गर्न सकौँ भन्ने उद्देश्यका साथ बुलबुलमा विभिन्न सामग्रीलाई प्रसारण गर्नको लागि हामीले जसरी नियमित रूपमा प्रसारण गरेर आएका थियौँ, त्यसै गरी प्रसारण गर्ने क्रममा आजको यो अङ्क यहाँ बसेर तयार गरेको छु। उज्यालो ज्योति छर्ने मैनको हाल हेर, उज्यालो ज्योति छर्ने मैनको हाल हेर, आँखामा आँसु भर्ने मैनको हाल हेर, जलेरै पनि आफू अरूलाई खुसी बाँड्छन्, जलेरै पनि आफू अरूलाई खुसी बाँड्छन्, अरूको निम्ति मर्ने मैनको हाल हेर, आँखामा आँसु भर्ने मैनको हाल हेर, त्यागेर आफ्नो भन्ने जगत भलो चिताई, त्यागेर आफ्नो भन्ने जगत भलो चिताई, निस्वार्थ सेवा गर्ने मैनको हाल हेर, आँखामा आँसु भर्ने मैनको हाल हेर, औँसीको कालो रात उज्यालो बनाउँछ, औँसीको कालो रात उज्यालो बनाउँछ, जुनैको रूप धर्ने मैनको हाल हेर, आँखामा आँसु भर्ने मैनको हाल हेर, अस्तित्व आफ्नो राखी रहन भए पनि, अस्तित्व आफ्नो राखी रहन भए पनि, पग्लिनु सधैँ पर्ने मैनको हाल हेर, उज्यालो ज्योति छर्ने मैनको हाल हेर, आँखामा आँसु भर्ने मैनको हाल हेर। दोलखाको सैलुङ एक कल्लाबारी घर भई अहिले युएईको अबुधाबी बस्दै आउनुभएका श्याम लामाको गजल वाचन गरेँ मैले। श्याम लामाको गजल
यो प्रतियोगिताकै लागि पठाइएको छ र अहिले हामीले वाचन गरिरहेका सबै गजलहरू दिल गुरुङ तुल गुरुङ उत्कृष्ट गजल पुरस्कारका लागि पठाइएका गजलहरू हुन् भनेर मैले आज पनि कार्यक्रममा एकपटक भन्न चाहेँ। श्याम लामाको गजल वाचनपछि अब एउटा रात्रि गन्थन छ मसँग। सङ्घर्ष बोगटीले पठाउनु भएको छ, कालीकोटबाट नररीनाथ गाउँपालिका 5 रूपसा कालीकोट लेख्नुभएको छ। 10 औँला जोडेर नमस्कार दाजु, हाल डिभिजन वन कार्यालय उदयपुर गाईघाटमा कार्यरत छु। हजुरको सिसा पारी बसेर सृजनशील औँला चलाएर बन्द कोठा आवाज तपाईँ हामीसम्म पुर्याउन प्रविधिमा निरन्तर सहयोग गर्ने डिभिजन वन कार्यालय उदयपुर गाईघाट लेख्नुभएको छ। पीडाको जन्जिरबाट स्वतन्त्र खुला आकाशमा उड्ने इरानी चरा जस्तै तिमीलाई बनाइदिने उही सङ्घर्ष बोगटी। अचेल बुलबुलसित विशेष खालको नाता र सम्बन्ध साइनो छ जस्तो लाग्छ। मलाई प्रश्न गर्न मन छ, जनावरको विकसित रूप मानव प्राणीलाई धार्मिकताको खोल ओढेका मान्छेले धेरै कुरा बुझेका छैनन्। धार्मिकताको अर्थ बुझेका भए यस्तो स्थिति देखिने थिएन। आफ्नो निर्दोष सन्तानलाई देवी देवता वा भगवानको नाममा भन्दै कुप्रथाको ट्याग लगाएर मानसिक रूपमा दाग लगाएर कहीँ तिम्रो धर्म सफल हुन्छ, यहाँ कसले काम नगरी खान बस्न पाएको छ, दुःख नगरी के कुरा पर्याप्त हुन्छ। मान्छे शरीरमा खरानी दलेर पहेँरो गेरु वस्त्र लगाएर घरबार त्यागेको देखिन्छ। आखिर यो सब कसको खुसीको लागि गरिन्छ? सङ्घर्ष बोगटी अगाडि लेख्नुहुन्छ, रूढिवादी परम्परामा विश्वास राख्ने अन्धभक्तहरूलाई भेला पारेर चिच्याएर भन्न मन छ, ए मान्छे पापीहरू हो, धर्म र धार्मिकता भनेको अप्ठ्यारो परेको जुनसुकै प्राणी वा मानव होस् उनीहरूको बाँच्ने आशालाई जोगाउनु बचाउनु सहयोग गर्नु हो। असहाय अपाङ्ग र दिनदुखी मान्छेलाई सहयोग उद्धार गर्नु हो, कल्याण गर्नु हो। मान्छेले बनाएको ढुङ्गाको मूर्ति ढोगेर पुजेर दुध चढाएर अनि कहीँ धर्म र धार्मिक भइन्छ र? चाहे मन्दिर होस् या गुम्बा, मस्जिद होस् या चर्च, धर्म धर्म र धार्मिकताको अर्थ परिभाषा अलग अलग कहीँ पनि छैन। धर्मका रूप अनेक ती मान्छेले नै बनाएका हुन्। ईश्वर भगवान एउटै छैन भन्ने ती सबै रूपको विचार र उद्देश्य पनि त एउटै छ। धर्म भनेको कल्याण हो। किन यसरी अबुझ बन्छौ मानव प्राणी? सबै तत्पर छन् आफ्नै स्वार्थ अन्धो अवस्थालाई बलवान बनाएर समयको हुरीमा आफ्नो स्वार्थको बेग मार्न। ठाउँ ठाउँमा ठुला ठुला मन्दिर गुम्बा मस्जिद चर्च निर्माण गरी व्यस्त बनाइएका छन्। मलाई पटक पटक जिज्ञासाको बाढी आउँछन्। यस्ता यावत प्रश्न र जिज्ञासामा रुमलिन बाध्य छन्। किन यस्ता प्रश्न बारम्बार जन्मन्छन्? तर हामी मानव तनाव अभाव दबाव सबै कुराको स्वीकार गर्दै केवल अप्टिकल इलुजनको शिकार भएर बाँचिरहेका हुन्छौँ। नररीनाथ गाउँपालिका 5 रूपसा कालीकोट घर भई अहिले डिभिजन वन कार्यालय उदयपुर गाईघाटमा कार्यरत सङ्घर्ष बोगटीको रात्रिगन्थन थियो यो। यसलाई मैले प्रस्तुत गरेँ बुलबुलमा। अब फेरि एउटा गजल वाचन गर्ने बेला भएको छ। हुम्ला सर्केगाड 2 नरेन्द्र बुढाथोकीको गजल यस्तो छ। गोजी खाली छ, छोरी हिँड्छ पसलको छेउमा। गोजी खाली छ, छोरी हिँड्छ पसलको छेउमा। मलाई हिँडे जस्तो भइरहन्छ दलदलको छेउमा। भगवान पनि दिक्क भएर टाढिएको देखेको छु। भगवान पनि दिक्क भएर टाढिएको देखेको छु। बाआमा बाहेकको बस्छ सधैँ पागलको छेउमा। मलाई हिँडे जस्तो भइरहन्छ दलदलको छेउमा। ठाउँ अनुसार समय अनुसार क्षमता देखाउनुपर्छ। ठाउँ अनुसार समय अनुसार क्षमता देखाउनुपर्छ। के बन्छौ हनुमान देखाएर शक्ति दुर्बलको छेउमा। मलाई हिँडे जस्तो भइरहन्छ दलदलको छेउमा। हे ईश्वर आज के चढाइदिउँ उपहारमा मैले। हे ईश्वर आज के चढाइदिउँ उपहारमा मैले। बाहिरै जिन्दगी छोडेर आएछु चप्पलको छेउमा। मलाई हिँडे जस्तो भइरहन्छ दलदलको छेउमा। मुटु बिगार्छ, कलेजो बिगार्छ, खानुहुन्न कसैले। मुटु बिगार्छ, कलेजो बिगार्छ, खानुहुन्न कसैले। टिभीमा सन्देश हेर्दैछु बसेर बोतलको छेउमा। गोजी खाली छ, छोरी हिँड्छ पसलको छेउमा। मलाई हिँडे जस्तो भइरहन्छ दलदलको छेउमा। सर्केगाड 2 हुम्ला घर हुनुभएका नरेन्द्र बुढाथोकीको गजल थियो यो। यसलाई मैले वाचन गरेँ। अब अर्को पनि गजल वाचन गर्दैछु, लक्ष्मण ढकालले पठाउनु भएको छ। उहाँ पठाइरहनुहुन्छ, मैले यति बेला चाहिँ ठेगाना बिर्सेँ। यसमा पनि ठेगाना लेखेर पठाउनु भएको रहेनछ, त्यसकारण लक्ष्मण ढकालको गजल मात्रै भन्छु म। उहाँको गजल यस्तो छ। हेर्नुहोस् एक दिन फरक विचार राखेर हेर्नुहोस्।
हेर्नुहोस्, एक दिन फरक विचार राखेर हेर्नुहोस्। अरूले फुल राख्ने ठाउँ

तपाईं राजधानीको मात्र खबर एकपटक सुदूरलाई अखबारमा राखेर हेर्नुहोस्। अरूले फूल राख्ने ठाउँमा जार राखेर हेर्नुहोस्। जीवन के हो, मृत्यु के हो, आफै बुझ्नुहुन्छ तपाईँ। जीवन के हो, मृत्यु के हो, आफै बुझ्नुहुन्छ तपाईँ। बिरालोको अघि मुसाको आहार राखेर हेर्नुहोस्। अरूले फूल राख्ने ठाउँमा जार राखेर हेर्नुहोस्। अन्न नै ईश्वरको अवतार हो, उसलाई यति थाहा छ। अन्न नै ईश्वरको अवतार हो, उसलाई यति थाहा छ। भोकोले बुझ्दैन उपनिषद्को सार राखेर हेर्नुहोस्। हेर्नुहोस् एक दिन फरक विचार राखेर हेर्नुहोस्। अरूले फूल राख्ने ठाउँमा झार राखेर हेर्नुहोस्। लक्ष्मण ढकालको गजल वाचन गरेँ मैले बुलबुलमा। बुलबुलमा अहिले दिल गुरुङ तुल गुरुङ उत्कृष्ट गजल पुरस्कारको क्रम चलिरहेको छ। यो तेस्रो सिजन हो, 2026 हामीले उपशीर्षक दिएका छौँ यसलाई, सेसन बताउनको लागि। र सबैले गजल पठाउने क्रम छ, कृपया तपाईँ पनि पठाउनु होला, किनभने साउन महिनाभरि यसै प्रतियोगिताको लागि हामीले गजल लिने र वाचन गर्ने गरिरहेका छौँ। साउन पछि भदौबाट प्राप्त हुने गजल चाहिँ फेरि यो प्रतियोगितामा सामेल गर्दैनौँ। भदौ 10 गते यसको अन्तिम नतिजा घोषणा हुनेछ। आज कोलोराडोको डेनभर सहरबाट यो गजल कार्यक्रम बुलबुल तयार गरिरहेको छु। अर्को हप्ता अवश्य पनि काठमाडौँमै तयार गरेर हाम्रो नियमित स्टुडियोबाटै प्रस्तुत गर्नेछु। यति जानकारी गराएपछि अब म फेरि रात्रिगन्थनतिर लाग्छु। बलायर नामबाट रात्रिगन्थन पठाइएको छ, शिखर नगरपालिका 10 बानेडुग्री सैनी डोटीबाट पठाउनु भएको छ बलायरज्यूले। रात गहिरिँदै जाँदा संसार शान्त हुन्छ, तर मेरो मन झन अशान्त हुन्छ। दिनभरि मानिसहरूको भिडमा हराएको म रात पर्ना साथ आफ्नै प्रश्नहरूको घेराभित्र कैद हुन्छु। बाहिर अँध्यारो बाक्लिँदै जान्छ, भित्र सम्झना र पीडाको उज्यालो झन तेज बन्छ। कहिलेकाहीँ लाग्छ हिजै मात्र सपना बोकेर सहर छिरेको थिएँ। एउटा झोला कपडा, आँखाभरि असङ्ख्य सपना, निधारमा आमाले लगाइदिएको रातो टिका अनि मनभरि अटुट विश्वास एक दिन सफल हुन्छु भन्ने। त्यो दिनको जोश सम्झँदा अहिलेको थकान झन भारी लाग्छ। जीवनलाई मैले सपना जस्तै सुन्दर ठानेको थिएँ। कल्पनाले कोरेको भविष्यमा सफलता, सम्मान र आफ्नै पहिचान थियो। तर जीवनले सिकायो सपना देख्नु सजिलो रहेछ, त्यसलाई बाँच्नु कठिन। कहिलेकाहीँ त यति कठिन कि आफ्नै बाटो पनि अपरिचित लाग्छ। सङ्घर्ष केवल अभावसँग मात्र हुँदैन रहेछ, सङ्घर्ष समाजका प्रश्नहरूसँग पनि हुन्छ। के गर्दैछ, कहिले सफल हुन्छ, अझै केही बनेन, यी प्रश्नहरू शब्द मात्र होइनन्, कहिलेकाहीँ ती मुटुमा लाग्ने तिखा बाण भन्छन्। सबैभन्दा पीडादायी त त्यो बेला हुन्छ जब ती प्रश्नको उत्तर मैले होइन मेरी आमा वा दाजुले दिनुपर्छ। त्यति बेला आफ्नै असफलता आफ्नै मात्र रहँदैन, त्यो परिवारको मौन पीडा बन्छ। बलायर नाम दिएर डोटीबाट पठाउनु भएको रात्रिगन्थन म प्रस्तुत गरिरहेको छु। रात्रिगन्थनले अगाडि भन्छ, यही सङ्घर्षको बिचमा मेरी आमा एउटा पहाड झैँ उभिएकी छिन्। उहाँ कहिल्यै धेर बोल्नुहुन्न, तर उहाँको मौनताभित्र अथाह धैर्यता छ। मेरो हारमा पनि उहाँले आशा देख्नुहुन्छ, मेरो थकानमा पनि उहाँले सम्भावना खोज्नुहुन्छ। त्यसैले कहिलेकाहीँ लाग्छ यदि संसारमा सङ्घर्षको अर्को नाम छ भने त्यो आमा हो। मेरो दाजुको सपना अनि उहाँले गर्नुभएको त्यागलाई म आफ्नो आत्मविश्वासको सकारात्मक साक्षी मान्दछु। भाइ भाइ फुट्ने यो समाजमा उदाहरणीय पात्र मेरो दाई हुन्। अहिले म एउटा बन्द कोठाभित्र धेरै समय बिताउँछु। रातभन्दा दिन कहिलेकाहीँ अझ भारी लाग्छ, शरीर थाकेको छ, मन विचलित छ, भविष्य अन्यलमा छ, काम छैन, निश्चितता छैन, तर प्रश्नहरूको कमी छैन। म आफैलाई बारम्बार सोधिरहन्छु, मेरो मेहनत पुगेन कि मेहनत गर्न पनि भाग्य चाहिन्छ? उत्तर अझै भेटिएको छैन। सायद मेरो सबैभन्दा ठुलो कमजोरी यही हो, म खुल्न सक्दिनँ। म बोल्न सक्छु, तर्क गर्न सक्छु, अन्याय विरुद्ध आवाज उठाउन सक्छु, तर आफ्नो भित्री पीडा सजिलै कसैसँग बाँड्न सक्दिनँ। मैले अरूका धेरै सुन्छु, आफ्ना कुरा कम भन्छु, त्यसैले मानिसहरूको बीचमा भएर पनि कहिलेकाहीँ असाध्यै एक्लो महसुस गर्छु। बलायरजी अगाडि लेख्नुहुन्छ, रातको निस्तब्धतामा एउटा सत्य स्पष्ट सुनिन्छ, मानिसलाई कहिलेकाहीँ दुनियाँले होइन आफ्नै मनले थकाउँछ। जब भावना आधारहीन लाग्छन्, सपना अर्थहीन देखिन्छन्, मन अल्पमतमा पर्छ अनि आँखाहरू केवल रमिता हेर्ने साक्षी बन्छन्। तर रातको एउटा सुन्दर पक्ष पनि छ, जुनसुकै रात कति नै लामो किन नहोस् अन्ततः बिहान आउँछ, अँध्यारो स्थायी हुँदैन। सायद मेरो जीवनको यो रात पनि

0: स्थायी छैन। सायद यो सङ्घर्ष नै कुनै नयाँ बिहानको तयारी हो। आज म पूर्ण छैन, सफल पनि छैन, तर म समाप्त भएको पनि छैन। मेरो भित्र अझै केही बाँकी छ, आमाको विश्वास, सपनाको अवशेष र फेरि उठ्ने सम्भावना र दाईको त्याग। सायद यही आशाको सानो झिल्को नै मेरो रात्रिगन्थनको अन्तिम वाक्य हो। म अझै हार मानेको छैन। थ्याङ्क्स फर अलवेज सपोर्टिङ मी माई ब्रदर कृष्ण एन्ड माई मदर। आई विल अलवेज ट्राई टु बी बेटर ब्रदर एन्ड सन। जय मसानी बलायर, शिखर नगरपालिका 10 बानी डुग्री सैनी डोटी भनेर पठाउनु भएको रात्रिगन्थन थियो यो बलायरजीले। यसलाई मैले वाचन गरेँ र यो सँगै बुलबुलमा अब हामी एउटा सानो विश्राम गर्छौँ। केही सूचनाहरू सुन्नुहोला र त्यसपछि म फेरि बुलबुलका अरू सामग्रीहरू लिएर आउनेछु।
1: एउटा इरानी चरा बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति।
2: सहर बजार निस्कँदा तपाईँ देख्नुहोला सेतो छडी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छडी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छडी दृष्टिविहीनको पहिचान हो। सेतो छडी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छडी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेसनको अनुरोध।
3: bulbulcommunication.com
4: bulbulcommunication.com
5: bulbulcommunication.com
6: bulbulcommunication.com
7: bulbulcommunication.com
1: bulbul bulbul bulbul bul euta irani chara
0: बगेको खोला कहाँ पुग्यो होला। बगेको खोला कहाँ पुग्यो होला, बोकेर झोला कहाँ पुग्यो होला। वर्षौँपछि उसको खुब याद आयो, वर्षौँपछि उसको खुब याद आयो। कस्तो भयो होला, कहाँ पुग्यो होला, बोकेर झोला कहाँ पुग्यो होला। चङ्गाले बाल्यकालमा फर्काउँछ, चङ्गाले बाल्यकालमा फर्काउँछ। सोच्छु त्यो चोला कहाँ पुग्यो होला, बोकेर झोला कहाँ पुग्यो होला। मायाको चिनो औँठी दिएको थिएँ, मायाको चिनो औँठी दिएको थिएँ। त्यो सुनैको तोला कहाँ पुग्यो होला, बगेको खोला कहाँ पुग्यो होला, बोकेर झोला कहाँ पुग्यो होला। फिदिम पाँच थर गर्नुभएका गजलकार युगल सुनुवारको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति बुलबुलमा तपाईँलाई फेरि स्वागत छ। नेपाली छाप्रो युट्युब च्यानलसँगै तपाईँ यो कार्यक्रम देशभरिका विभिन्न एफएम स्टेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ र हामी यसमा तपाईँका गजल तथा रात्रिगन्थन शैलीका पत्रहरूलाई वाचन गरिरहेका छौँ। मसँग यो बुलबुलको अर्को चरणमा पनि एउटा छोटो पत्र र गजल पठाउनु भएको छ गणेश थापा मगरले। लेख्नुहुन्छ, नमस्कार, म गणेश थापा मगर, हाल ग्रिसबाट। सानै उमेरदेखि हजुरको आवाज मार्फत प्रसारण हुने बुलबुल कार्यक्रम सुन्दै आएको हुँ। आज पनि यो कार्यक्रम नसुनी निद्रा लाग्दैन भन्दा फरक नपर्ला। त्यही कार्यक्रमप्रतिको माया र प्रेरणाले आज पहिलोपटक जानी नजानी देशप्रेमको भाव समेटेर एउटा गजल लेख्ने प्रयास गरेको छ। म साहित्यको विद्यार्थी होइन, केवल भावनालाई शब्दमा उतार्ने मेरो कोसिस छ। प्रस्तुत गरिदिनु होला लेख्नुभएको छ। हिजो घर घर पुगेर भोटको याचना गर्थ्यौ किन, हिजो घर घर पुगेर भोटको याचना गर्थ्यौ किन, आज जनताको दुःख देख्दा मौन बस्थ्यौ किन। बा आमाका पाउ छोई सम्मानको नाटक गर्यौ, सिङ्गो नेपाल आमा रुँदा आँखा चिम्ल्यौ किन, आज जनताको दुःख देख्दा मौन बस्थ्यौ किन। ठुला ठुला सपना देखाई विश्वास जित्यौ हिजो, सत्ताको कुर्सी पाएपछि बाटो मोड्यौ किन। हामी सोझा जनतालाई आश्वासनले बाँध्यौ, आफ्नो स्वार्थ पुरा गर्न भ्रम नै छर्यौ किन? आज जनताको दुःख देख्दा मौन बस्थ्यौ किन? चिल्लो गाडी अग्ला महल सुख सहेल तिम्रै भए गरिबका खाली भाँडाहरू देख्दा मन नदुख्यौ किन? आज जनताको दुःख देख्दा मौन बस्थ्यौ किन? देश बनाउने भाषण आज फेरि सुनाउँछौ, देश लुट्ने हातहरूले विकास रोके किन? आज जनताको दुःख देख्दा मौन बस्थ्यौ किन? हिजो घर घर पुगेर भोटको याचना गर्थ्यौ किन? यो गजल गणेश थापा मगरले पठाउनु भएको ग्रिसबाट। गजल लेख्ने कोसिस छ, सिक्दै हुनुहुन्छ पूर्णतः र असाध्यै सुन्दर गजल भन्दिनँ म। लेख्ने क्रमका सिकारु लेखकहरूलाई हामीले जहिले पनि स्थान दिन्छौँ र हौसला दिने गरेका छौँ। तपाईँको पनि निकै राम्रो बन्दै गरेको छ। तपाईँले काफियामा अलिकति होमवर्क गर्नुभयो भने र मिटरमा अलिकति होमवर्क गर्नुभयो भने गजलको सिद्धान्त बनेर आइसकेको छ। आगामी दिनहरूमा अझ मिहिनेत गरेर पठाएर अझ राम्रो पठाउनु होला भनेर मैले अनुरोध गर्दछु। धन्यवाद पठाउनु भएकोमा। अब एउटा मुक्तक छ मसँग बुलबुलमा वाचन गर्न। थाक्रे एघार मानखु धादिङहर भई अहिले जापान बस्दै आउनुभएका सचिन सरोवरले पठाउनु भएको मुक्तक यस्तो छ। एउटा कुरा भन्छु अर्को नमाने है तिमीले झर्को, एउटा कुरा भन्छु अर्को नमाने है तिमीले झर्को, परदेशमा छु म त हेर याद आउँछ सधैँ घरको, परदेशमा छु म त हेर याद आउँछ सधैँ घरको। मरुभूमिको तातो बाफमा पसिनाले भिज्नुभन्दा, मरुभूमिको तातो बाफमा पसिनाले भिज्नुभन्दा एक छाक खाई रुजिया राम्रो छानो भए नि चुइने घरको। एउटा कुरा भन्छु अर्को नमाने है तिमीले झर्को, परदेशमा छु म त हेर याद आउँछ सधैँ घरको। सचिन सरोवरको यो गजल मैले वाचन गरेँ। धादिङ उहाँको घर, हाल जापान बस्नुहुन्छ। गजल होइन, मुक्तक वाचन गरेँ। अब गजलको पालो छ। गुल्मी मदाने साथ बास डाँडा घर भई अहिले जापान बस्दै आउनुभएका केशवराज शर्माको गजल छ मसँग। उहाँको गजल यस्तो छ। वर्षायाममा हरियाली देखिने ठाउँ मेरो गाउँ, वर्षायाममा हरियाली देखिने ठाउँ मेरो गाउँ, मकै बढ्दा पल्लो घर छेकिने ठाउँ मेरो गाउँ। रेनबो भन्ने पढ्यो होला देखेका छौ तिमी कहिले, रेनबो भन्ने पढ्यो होला देखेका छौ तिमी कहिले। सप्तरङ्गी इन्द्रिणी रङ भेटिने ठाउँ मेरो गाउँ, मकै बढ्दा पल्लो घर छेकिने ठाउँ मेरो गाउँ। गर्मी हुँदा कोका कोला पिउँदै प्यास मेट्छौ तिमी, गर्मी हुँदा कोका कोला पिउँदै प्यास मेट्छौ तिमी। मोही पिएपछि मात्र तिर्खा मेटिने ठाउँ मेरो गाउँ, मकै बढ्दा पल्लो घर छेकिने ठाउँ मेरो गाउँ। कहिलेकाहीँ घुमफिर गर्दै पहाड खोज्दै आउने गर्छौ, कहिलेकाहीँ घुमफिर गर्दै पहाड खोज्दै आउने गर्छौ। ट्रेकिङ भन्दै हिँड्दा लौरो टेकिने ठाउँ मेरो गाउँ, मकै बढ्दा पल्लो घर छेकिने ठाउँ मेरो गाउँ। एकान्तमा रमाउन कविहरू आउँछन् यहाँ, एकान्तमा रमाउन कविहरू आउँछन् यहाँ। चरासँगै रम्दै गीत लेखिने ठाउँ मेरो गाउँ, मकै बढ्दा पल्लो घर छेकिने ठाउँ मेरो गाउँ। विरहका गीतहरू गाउँछन् गाइने दाईहरूले, विरहका गीतहरू गाउँछन् गाइने दाईहरूले। गीतसँगै सारङ्गीको धुन रेटिने ठाउँ मेरो गाउँ, वर्षायाममा हरियाली देखिने ठाउँ मेरो गाउँ, मकै बढ्दा पल्लो घर छेकिने ठाउँ मेरो गाउँ। गुल्मी मदाने साथ बास डाँडा घर भई हाल जापान बस्दै आउनुभएको हाम्रो बुलबुलियन केशवराज शर्माले पठाउनु भएको गजल, यसलाई मैले वाचन गरेँ। अब अर्को गजलको पालो छ। अर्को गजल नियमित गजलकार हुनुहुन्छ मुगु राराका अनुराग बम छेत्रीको गजल छ। सत्यको विरोध असत्यको जय जय यो, सत्यको विरोध असत्यको जय जय यो, असलमा हजुरको पूरक परिचय यो। सरकार शिक्षकका छोराछोरी राजधानी छन्, सरकार शिक्षकका छोराछोरी राजधानी छन्, शिक्षकले पढाउने गाउँको विद्यालय यो, असलमा हजुरको पूरक परिचय यो। हुन त तिम्रो मन रूप मेरो हैसियतमाथि छ, हुन त तिम्रो मन रूप मेरो हैसियतमाथि छ, पाएँ भने गुमाउने डर रहन्छ भए यो, असलमा हजुरको पूरक परिचय यो। मुटुमा आगो राखेर पनि मुस्कुराउन सक्छु, मुटुमा आगो राखेर पनि मुस्कुराउन सक्छु, मेरो अहम यही हो मेरो अभिनय यही हो, असलमा हजुरको पूरक परिचय यो। यही साल बा खसे यही साल आमा गुमाए, यही साल बा खसे यही साल आमा गुमाए, दुश्मनले मलाई पछार्न सक्ने समय यही हो। सत्यको विरोध असत्यको जय जय यही हो, असलमा हजुरको पूरक परिचय यही हो। मुगुका अनुराग बम छेत्रीको गजल थियो यो, यसलाई मैले वाचन गरेँ। अब फेरि अर्को गजल सुनाउँछु, रुकुम पश्चिममा पश्चिमबाट पठाउनुभएका मगर मस्तको गजल। उहाँको गजल यस्तो छ। म पनि सँगै खुसी छु कुनै सरोकार छैन, म पनि सँगै खुसी छु कुनै सरोकार छैन, जाऊ तिमी तिम्रो खुसीसँग छेकपार छैन। तिमीले आकाशको जुन तारा झारे पनि, तिमीले आकाशको जुन तारा झारे पनि, भोकर नगर यो धरती फाट्न तयार छैन, जाऊ तिमी तिम्रो खुसीसँग छेकपार छैन। घरि हाँस्छ घरि रुन्छ यो तस्बिर अगाडि, घरि हाँस्छ घरि रुन्छ यो तस्बिर अगाडि, यो पागल मनको बजारमा उपचार छैन, जाऊ तिमी तिम्रो खुसीसँग छेकबार छैन। माहुरीहरू कतै मस्त निद्रामा छन् सहरमा, माहुरीहरू कतै मस्त निद्रामा छन् सहरमा, यहाँ फूलमा भमराहरूसँग मरामार छैन, जाऊ तिमी तिम्रो खुसीसँग छेकबार छैन। त्यो कुवाको भ्यागुतो कुवामा नै सकियो, त्यो कुवाको भ्यागुतो कुवामा नै सकियो, लाग्यो उसलाई योभन्दा अर्को संसार छैन। म पनि मसँगै खुसी छु कुनै सरोकार छैन, जाऊ तिमी तिम्रो खुसीसँग छेकबार छैन। मगर मस्तको गजल थियो यो, रुकुमबाट पठाउनु भएको, यसलाई मैले वाचन गरेर सुनाएँ। अब एउटा फेरि रात्रिगन्थनको पालो भएको छ, नेपालको ठेगाना लेख्नु भएको छैन, पोजनान पोल्यान्डबाट भनेर भरत रिमालले पठाउनु भएको छ। भरत रिमाल लेख्नुहुन्छ, आदरणीय अच्युत दाई नमस्कार, म पोल्यान्डमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेको एक नेपाली श्रोता, तपाईँको स्वरमा प्रसारित हुने बुलबुल कार्यक्रम र विशेष गरी रात्रिगन्थन म नियमित रूपमा सुन्दै आएको छु। टाढा परदेशमा बस्दा तपाईँका शब्दहरूले कहिलेकाहीँ आफ्नै गाउँघरको आँगनमा पुगेको अनुभूति गराउँछन्। आज मन भारी भएर यो सानो रात्रिगन्थन पठाउँदैछु भनेर उहाँले आखिर हामी कहाँ चुकिरहेका छौँ शीर्षकको रात्रिगन्थन पठाउनु भएको छ। यो गन्थन यस्तो छ। केही वर्ष अघि प्रेम आचार्यको दुःखद घटनाले हामी सबैलाई झस्काएको थियो, अहिले फेरि गणेश नेपालीको मृत्युले समाजलाई अनेक प्रश्नहरूको सामु उभ्याएको छ। यी दुवै घटना फरक परिस्थितिका हुन सक्छन् र सत्यको अन्तिम निष्कर्ष सम्बन्धित निकायले निकाल्छ नै छ, तर एउटा प्रश्न हामी सबैका लागि साझा छ, किन बारम्बार यस्ता पीडादायी घटनाले हाम्रो समाजलाई हल्लाइरहन्छन्। हामीले विकासका कुरा धेरै गर्यौँ, सडक भवन र संरचना पनि बनायौँ, तर के हामीले मानिसको मनलाई पनि त्यत्तिकै महत्त्व दियौँ? आर्थिक अभाव, सामाजिक दबाव, अपमानको अनुभूति, निराशा, मानसिक तनाव र एक्लोपन, यी सबै कहिलेकाहीँ मानिसका लागि देख्न नसकिने तर अत्यन्त गहिरा घाउ बन्न सक्छन्। हामी कसैलाई हाँसेको देखेर ऊ खुसी छ भन्ने ठान्छौँ, तर ऊ भित्र कति आँधी चलेको छ त्यो प्राय कसैले देख्दैन। त्यसैले हाम्रो समाजमा मानसिक स्वास्थ्यबारे खुला संवाद आवश्यक छ। सहयोग माग्नु कमजोरी होइन, समयमै सुन्नु र साथ दिनु ठुलो मानवता हो। राज्यका निकायले पनि नागरिकको सम्मान, पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। कुनै पनि दुःखद घटनाको निष्पक्ष छानबिन हुनुपर्छ, सत्य सार्वजनिक हुनुपर्छ र आवश्यक सुधारका कदम चालिनुपर्छ। त्यस्तै सञ्चार माध्यम, विद्यालय, परिवार र समुदाय सबैले मानसिक स्वास्थ्य, करुणा र संवादको संस्कारलाई बलियो बनाउन भूमिका खेल्न सक्छ। सायद समाधान एउटा मात्र छैन, तर सुरुवात एउटा पनि हुनसक्छ। हामी एकअर्काको कुरा सुन्ने बानी बसालौँ, कसैलाई अप्ठ्यारोमा देख्दा निर्णय सुनाउनु अघि उसको पीडा बुझ्ने प्रयास गरौँ। कुनै पनि जीवन यति सानो नठानौ कि उसको आवाज सुनिनै नपाओस्। आजको रात प्रेम आचार्य र गणेश नेपाली जस्ता घटनालाई केवल सम्झनाको सूचीमा नराखौँ, बरु यस्ता पीडाबाट समाजलाई केही सिकाउने अवसर बनाऊ। अर्को कुनै परिवारले यस्तै शोक भोग्न नपरोस् भन्ने हाम्रो सामूहिक प्रतिबद्धता बनोस्। धन्यवाद अच्युत दाई, बुलबुल परिवारलाई हार्दिक शुभकामना, सबै श्रोतामा शान्त रात र आशाले भरिएको भोलिको कामना। भरत रिमाल, पोजनान, पोल्यान्ड। भरत रिमालले पठाउनु भएको रात्रिगन्थन थियो यो, यसलाई मैले वाचन गरेँ। अब एउटा छोटो पत्र सन्देश लेखेर एउटा गजल पठाउनु भएको छ, छोटै मिटरको। जय भावुकले बार बर्दिया, आठ बर्दिया उहाँको घर, अहिले बादल पारीको देश अफ्रिका भनेर लेख्नु भएको छ। घडीको सुई जस्तो रहेछ छोरा मान्छेको जीवन, कहिल्यै नरोकिने निरन्तर चलिरहेको छ। आफ्नै रफ्तारमा नेपालबाट भारत हुँदै अहिले बादल पारीको देशबाट जय भावुक बार बर्दिया, आठ बर्दिया। तपाईँमा रात्रिकालीन नमन गजल यसरी सुरु हुन्छ भनेर लेख्नुभएको गजल छ। एउटा मान्छे छ एउटा मन छ, एउटा मान्छे छ एउटा मन छ, परिवार एकातिर अन्त धन्छ। टुप्पोमा चढाउने फेद कटाउने, टुप्पोमा चढाउने फेद कटाउने, ख्याल गर्नुहोस् है यहाँको चलन छ, परिवार एकातिर अन्त धन्छ। बाको सङ्घर्ष नबिर्सनु है छोराले, बाको सङ्घर्ष नबिर्सनु है छोराले, बा बुढा भए नि छेउमा घन्छ, परिवार एकातिर अन्त धन्छ। आदर सत्कार सम्मान गर्नु सबैलाई, आदर सत्कार सम्मान गर्नु सबैलाई, जे गरे नि सुहाउने त बचपन छ, परिवार एकातिर अन्त धन्छ। तिमी त आफ्नो दुनियाँमा रमाउँदैछौ, तिमी त आफ्नो दुनियाँमा रमाउँदैछौ, बिर्सु भन्छु यो मन झन् सम्झन छ, एउटा मान्छे छ एउटा मन छ, परिवार एकातिर अन्त धन्छ। पार बर्दिया आठ बर्दिया घर भई हाल बादल पारीको देश अफ्रिकाबाट यो जयबाबुले पठाउनु भएको गजल थियो, यसलाई वाचन गरे। अब अर्को एउटा गजल भनेर पठाउनु भएको छ सुजन ढकालले, लेख्नुहुन्छ, नमस्कार, म किताबको किरो सुजन ढकाल, मण्डन देउपुर नगरपालिका एक। पानी पर्यो आली लाउन झर्दै होलान् गाउँघरमा, पानी पर्यो आली लाउन झर्दै होलान् गाउँघरमा, गीत गाउँदै खेत रोपाई गर्दै होलान् गाउँघरमा, रोकिँदैनन् झरीमा पनि ती रोपारका हातहरू, रोपिँदैनन् झरीमा पनि ती रोपारका हातहरू, खेतको मैलो सकी गोरु चर्दै होलान् गाउँघरमा, खेतको मेलो सकी गोरु चर्दै होलान् गाउँघरमा, गीत गाउँदै खेत रोपाई गर्दै होलान् गाउँघरमा। चिप्लो बाटो लडिएला फेरि खहरेले बगाउला नि, चिप्लो बाटो लडिएला फेरि खहरेले बगाउला नि, ज्यानको बाजी लगाई खोला तर्दै होलान् गाउँघरमा, गीत गाउँदै खेत रोपाई गर्दै होलान् गाउँघरमा, मानो रोपी मुरी फलाई भरि भकारीमा थन्काउन, मानो रोपी मुरी फलाई भरि भकारीमा थन्काउन, खेतमा लान सरसामान भर्दै होलान् गाउँघरमा, गीत गाउँदै खेत रोपाई गर्दै होलान् गाउँघरमा, धानका बिउले शोभा दिन्छ खेतका आँठाहरूलाई, धानका बिउले शोभा दिन्छ खेतका आँठाहरूलाई, धानका बिउ आँठाहरूमा सर्दै होलान् गाउँघरमा, गीत गाउँदै खेत रोपाई गर्दै होलान् गाउँघरमा, सुजन सहरमा भए नि मन उसको गाउँमा छ, सुजन सहरमा भए नि मन उसको गाउँमा छ, किसानहरू ब्याडमा बिउ छर्दै होलान् गाउँघरमा, पानी पर्यो आली लाउन झर्दै होलान् गाउँघरमा, गीत गाउँदै खेत रोपाई गर्दै होलान् गाउँघरमा। किताबको किरो उपनाम राख्नुभएका सुजन ढकालको गजल मण्डन देउपुर नगरपालिका एकबाट पठाउनु भएको थियो, मैले वाचन गरेँ। र यो सँगै हामी बुलबुलको अन्तिम चरणतिर छौँ, अब एउटा गजल वाचन गर्छु र त्यसपछि हामी आजको कार्यक्रमबाट बिदा हुने तर्खरतिर लाग्छौँ। यो गजल छ अछाम जिल्ला चौरपाटी गाउँपालिका एक सिउडीबाट पठाउनु भएको विशाल बिहानीले। सधैँ साथमा हुन्न यो समाज हजुरको, सधैँ साथमा हुन्न यो समाज हजुरको, अब नहुन सक्छ खोज खाज हजुरको, यो स्वाभिमान बेचेर कमाएको पैसाले, यो स्वाभिमान बेचेर कमाएको पैसाले, कहिले पनि छोपिन्न लाज हजुरको, अब नहुन सक्छ खोज खाज हजुरको, सत्तामा नपुगेसम्म के गर्छु भन्ने थियो, सत्तामा नपुगेसम्म के गर्छु भन्ने थियो, फेरि यो सत्तामा पुगेपछि आवाज हजुरको, अब नहुन सक्छ खोज खाज हजुरको, मलाई धोका दिए पनि अरूलाई नदिनु, मलाई धोका दिए पनि अरूलाई नदिनु, कहिले घाम नबनोस् धोखेबाज हजुरको, अब नहुन सक्छ खोज खाज हजुरको, यहाँ दिनभर अरूको कुरा काट्यो बस्यो, यहाँ दिनभर अरूको कुरा काट्यो बस्यो, अरू केही छैन र कामकाज हजुरको, सधैँ साथमा हुन्न यो समाज हजुरको, अब नहुन सक्छ खोज खाज हजुरको। अछाम जिल्ला चौरपाटी गाउँपालिका एक सिउडी घर हुनुभएका विशाल बिहानीले पठाउनु भएको गजल थियो, यो वाचन गरे। आजको बुलबुलमा विभिन्न गजलहरू वाचन गरे, रात्रिगन्थनहरू वाचन गरे, मैले बताइरहन परो नै एकपटक फेरि भन्छु, आजको आवाज केही फरक छ, नियमित स्टुडियो काठमाडौँमा रेकर्ड हुने बुलबुलभन्दा फरक छ। अमेरिका भ्रमणको सिलसिलामा यति बेला म कोलोराडोमा एउटा कार्यक्रमका लागि आइपुगेको छु र हामीले जति पनि तयारी गरेर पूर्व रेकर्ड गरिएका बुलबुलहरू थिए ती सबै प्रसारण भइसकेर आजको दिनसम्म पनि फेरि काठमाडौँको स्टुडियोमा तयार गर्ने अवसर नमिलेपछि यहीँबाट नियमित चलिरहेको प्रतियोगितालाई नरोक्नको लागि बुलबुल जसोतसो बनाएर पठाएको छु, अवश्य पनि तपाईँले प्राविधिक अवस्थालाई बुझिदिनु हुनेछ र सुन्नुहुनेछ भन्ने मैले आशा र विश्वास लिएको छु। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ कृपया हामीलाई कमेन्ट गर्नुहोला। तल तपाईँले गर्नुभएको कमेन्ट हामी पढ्न सक्छौँ। यति बेला यहाँबाट सुन्दैछु, यति बजेको छ, यो ठाउँमा छु भन्नुभयो भने अझ धेरै रमाइलो लाग्छ, हामीलाई खुसी लाग्छ, ऊर्जा आउँछ र जागर आउँछ। हवस् त, आगामी दिनहरूको लागि पनि प्रतियोगिताको लागि गजल पठाउनुहोला, रात्रिगन्थनहरू पनि पठाउनुहोला, किनभने प्रत्येक महिनाको अन्तिममा हामीले रात्रिगन्थनको निष्कर्ष निकाल्छौँ र तिनजनालाई नगद पुरस्कार 5,000 प्रति व्यक्तिका दरले अहिले हामी वैशाखदेखि गरिरहेका छौँ। यो पुरस्कार तपाईँलाई थाहै छ, प्रकाश उप्रेती र स्वर्गीय स्वीकृति उप्रेति स्मृति पुरस्कारको रूपमा प्रशान्त उप्रेती भुइँमान्छेले फ्रान्सबाट सौजन्य गरिदिनु भएको छ। त्यसै गरी बिर्ख गुरुङ जो यही कोलोराडो डेनभरमा बस्नुहुन्छ, उहाँले आफ्ना मातापिता दिल गुरुङ तुल गुरुङको नाममा दिल गुरुङ तुल गुरुङ उत्कृष्ट गजल पुरस्कार सौजन्य गर्नुभएको 3 वर्ष भयो र यो तेस्रो वर्षमा हामी अहिले चलिरहेका छौँ। यसका लागि तपाईँले आफ्नो गजल र रात्रिगन्थन पठाउँदै गर्नुभयो भने हामीले प्रस्तुत गर्दै नै रहन्छौँ। हवस् त, हामीलाई सामग्री पठाउनको लागि ठेगाना फेरि दोहोऱ्याएर भन्छु, CHHAPRONEWS choproneus@gmail.com पठाउनुभयो भने हामीले प्राप्त गर्न सक्छौँ। CHHAPRONEWS choproneus@gmail.com यो इमेल भयो भने बुलबुल सुन्न सकिने च्यानलको नाम नेपाली छाप्रो, यो च्यानलमा तपाईँले बुलबुल सुन्न सक्नुहुन्छ र देशभरिका विभिन्न एफएम स्टेसनले पनि यसलाई बजाइरहेका छन्। अब आजको बुलबुलबाट बिदा हुन्छौँ। काठमाडौँबाट हामीलाई पठाउनु भएको आजाद छेत्रीले पठाउनु भएको गजल छ, यसलाई वाचन गर्दै काठमाडौँबाट प्राविधिक मित्र र डेनभर कोलोराडोबाट म अच्युत घिमिरे शुभरात्रि भन्छौँ, बिदा चाहन्छौँ। थाहा छ जीवन कसरी चल्छ हजुरको, थाहा छ जीवन कसरी चल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, सधैँ एकनास हुने छैन समय आउनेछ, सधैँ एकनास हुने छैन समय आउनेछ, एक दिन पापको साम्राज्य ढल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, थाके पनि थाके भन्नुहुन्न कहिल्यै बाले, थाके पनि थाके भन्नुहुन्न कहिले बाले, भारी बोक्दा तनमन कति गल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, दिनरात नभनी परदेशमा जसरी दुःख गरे, दिनरात नभनी परदेशमा जसरी दुःख गरे, आफ्नै खेतबारीमा सुन फल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको, समय आउँछ केही समय त पर्खिनुहोस्, समय आउँछ केही समय त पर्खिनुहोस्, घमण्ड र अहमको दरबार चल्छ हजुरको, थाहा छ जीवन कसरी चल्छ हजुरको, देश जनता लुटेर चुलो बल्छ हजुरको।
1: एउटा इरानी चरा बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति। गजल को कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841006673344।
3: फुलको आँखामा फुलै संसार काडा।
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805141437।
5: ब्यास 3, प्रशासन चोक, दमौली।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9846074480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700।
5: 9846604344।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौं। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस व्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 98-27-18-48-48, 98-46-55-54-95 र 98-4-60-11-818।
4: अनि तयो कागज के मेछि वा?
5: अ झिल्काई
4: के पर्सनल नम्बर ब्लक लै वदि?
5: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई।
4: अनि बैंगरी?
5: बैंगरी?
4: अ
5: चढ चाहिँ तली लल पर्दि?
4: चम लल पर्दि न, आफै न मोबाइल नम्बर फेर दिया वदि र ब्लक तयै विषय आफै न बैंक दे बिनी जानकारी पिन परिम दे, आफै न बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम।
5: सतर्क तना ठगी तब दक्या जोगिना।
6: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी संदेश।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 98-410-0061, 98-066-73-344।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्। हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9811751760।
10: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
10: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9814127040।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
1: 98460403044।
2: Entertaining.

0: लौ सुन, आज म सबै नेपालीहरूलाई नेपालको सानोमानो वीरताको गाथा सुनाउँछु। मातृभूमि
1: बोल जय जय।
0: गाई पाल्ने गोपाल वंश लिच्छ वीर मल्ल, किरातिर राणा काल शाह वंशसम्म, छिन्न भिन्न राज्य पनि भयो एकीकरण, सती

0: उद्योग शोरूम
1: ब्यास 3 दुर्गा मंदिर लाइन मेन रोड दमौली
0: फर्नीचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नया पुल
1: मोबाइल नंबर 9816466683
3: 9856343434।
4: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
5: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
4: कुन कुन विषयमा नि?
5: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
4: कक्षा कहिलेदेखि छ?
5: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
6: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यास 4 दमौली।
7: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5852 र 9865-15332।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बालमन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
3: पूजा पुकार एउटा उदाहरणीय प्रेम जोडी लाग्थ्यो यिनीहरूको जस्तो सोखो प्रेम दुनियाँमा कसैको छैन। पुकारले पूजालाई गर्ने माया, पूजाले पुकारलाई गर्ने विश्वास, आहा साँच्चीकै लोभ लाग्दो।
4: उनीहरू एकअर्काको साथमा निकै खुसी थिए, तर एक दिन उनीहरूको खुसीमा खै कसको आँखा लाग्यो कुन्नी, पुकार एक्कासी बिरामी पर्यो। अन्तिम अवस्थाको ब्रेन ट्युमर देखियो। त्यही बेला पूजालाई अमेरिकन सिटिजन भएको केटासँग विवाह गर्न परिवारबाट चर्को दबाव। एकातिर पुकार छ जो मृत्यु पर्यन्त आफ्नो प्रेमलाई अमर बनाउन चाहन्छ, अर्कोतिर पूजा जो मृत्यु कुरिरहेको प्रेमीको माया र पारिवारिक कर्तव्यको बोझले थिचिएकी छ।

0: खोजा किन यस्तो गर्छौ के? किन यति धेरै चेन्ज भएको के तिमी? किन यति धेरै चेन्ज भएको?
1: तपाईँ किन आफ्नो मात्रै कुरा गर्नुहुन्छ के? एकचोटि मेरो ठाउँमा त बसेर हेर्नु, मैले पनि त घर परिवार हेर्नु पर्यो। बाबाको सपनाको कुरा छ, भविष्यको कुरा छ, कि तपाईँसँगै बाँच्न पाउनु पर्यो कि दुवैजना मर्नु पर्यो, होइन भने अर्को बाटो के छ के?
0: म तिम्रो सिन्दुरको बाटो छेक्दिनँ पूजा, तर म वास्तवसम्म मलाई साथ दे।

हाम्रो हालत यस्तो छ, हामी सबैलाई हेर्छु भनिया छ। अमेरिकाको ग्रिन कार्ड पाएको केटो छोडेर त खालि पुकार पुकार मात्रै भन्छिस् होइन, खालि पुकार पुकार मात्रै भनेर त बसिरहने हो भने एक दिन म झुन्डेर मर्दिन।

0: OSR Digital, entertaining the nation.
1: तिमीहरू ठिक छौ?
2: ठिक छौ। हजुर को हो?
1: आमा

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास दुई दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास दुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।
6: समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
6: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
5: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
6: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
7: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98-27-13-72।
0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
8: डेंगुबाट बस्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
8: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
8: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
8: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
8: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
9: सामाजिक सञ्जालजी छ्यानले जाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो
10: सिद्धार्थ ब्याङ्गरी जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क
10: सम्बन्ध सधैँ भरिलाई।
11: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
12: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
11: कुन कुन विषयमा नि?
12: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
11: कक्षा कहिलेदेखि छ?
12: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
13: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
14: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, व्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9806517350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9806517350। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड, अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।

0: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
1: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
1: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
1: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
1: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
1: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 98 4 65 43 780।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
1: 98460403044।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
6: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
5: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
6: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
7: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 72, 97 4 52 82 0 0 0।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझिमरी बुझिमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछ्या वा घटना तल आफै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840001 9066373444
7: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
8: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
7: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694436 9805141437
8: ब्यास 3 प्रशासन चोक दमौली
9: दमौली FM 94.2 समुदायको

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9855342034।
5: 94.2 दमौली FM समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63 444, 9560 60 656।

0: समीची हूँ चौदह के में बोधे लोटी पड़ी रो बैंगे ने विवरण पी भी मुई खातर खे हमरो
1: खे खे बहु कोई लोटर भर दिल
2: आंगी समीजो लोटी पड़ती हूँ छाताई गुदी
1: भर दी आ भर दी लोटर खाली पड़ती बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बने खाई बिसा खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
2: सिद्धार्थ बैंक क्या रे जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
4: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
6: दाजुभाइको के को गफगाफ हुँदैछ
4: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
6: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
6: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846 37 39

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: Worldlingo festivity offer. अब पाउन होस एक वर्ष को 200 Mbps इंटरनेशनल नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट अप बॉक्स मात्र रूप 1200 प्रति महीना में सर्तहरु लागू होने छन् छिटो भने गई Worldlink.
1: ए कमला कति काम मात्र गरेको बहिनी हिँड न खाजा खान जाऊ.
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन. बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ.
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु.
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि.
2: ए हो र, त्यसो भए जाउन त खाजा खान.
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर.
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ.
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ.
4: साथै होम डेलिभरीको पनि सुविधा छ. प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि.
4: सम्पर्क नम्बर 98465 43780.

0: प्रिमकी भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460403044।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको

0: साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी, म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066673344।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचारी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचाँदी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460 40344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। कार्यक्रम लोकसारथी लिएर हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई प्रविधि संयोजनबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई एफएम ब्यान्डमा 96.4 MHz सँगै इन्टरनेट अनलाइनमा जलचलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलचला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेसनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रम लोकसारथीलाई सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेसनहरूबाट देशैभरि एकैसाथ सुनिरहनु भएको छ। यो कुरा म तपाईँलाई जानकारी गराए। र अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। हामीलाई सामुदायिक रेडियो महिला आवाज 90 MHz खलङ्गा प्युठानबाट सुशीला मगरले साथ दिइरहनु भएको छ। रेडियो स्वर्गभूमि 93 MHz भिङ्ग्री प्युठानबाट सन्तोष सुनार, संगम रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट कोपिला चारे, सामुदायिक रेडियो स्काई 90.4 MHz तमखास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्यले साथ दिइरहनु भएको छ। रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट सुषमा मल्लले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्यले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिस पाठक, रेडियो मोती 88.4 MHz छाप सेङ्जाबाट साथ मिलिराखेको छ। कृष्ण बस्यालको भने रेडियो कुटुम्ब 97.8 MHz पाल्पाबाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक साथी तिलु राणा भट्टराईको भने रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट, गोडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुँबाट साथ मिलिराखेको छ। नम्रता नेपालीको रेडियो दमौली 94.2 MHz दमौली तनहुँबाट सन्देश चडाईले साथ दिइरहनु भएको छ। रेडियो फेमस एफएम 94.3 MHz कोहालपुर बाँकीबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठले साथ दिइरहनु भएको छ। रेडियो भोटेउडार 90.8 MHz लम्जुङबाट प्रमिला रिग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चुकको सिपारीबाट नकुल घरती। यसै क्रममा रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिम चौरजहारीबाट त्रिषा डागीले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz बाट बिनुमाया राई, रेडियो लालीकुरास 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबर पालिका 88.7 MHz बाट यति बेला धनकुटाबाट खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाइली अनुले साथ दिइरहनु भएको छ। रेडियो मेन्साम 103.4 MHz तेह्रथुमबाट यति बेला शारदा बास रिजु कार्कीले साथ दिइरहनु भएको छ। यसै क्रममा बेलुका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो हुम्ला रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट यति बेला साथ मिलिराखेको छ। धन बहादुर भण्डारीको भने यति बेला रेडियो भरोसा 104.9 MHz दाङ घुराईबाट यति बेला
साथ दिइरहनु भएको छ। ईश्वरी पुनले रेडियो मध्य पहाड 88.3 दिमेघाट सल्यानबाट गोरख डागीले साथ दिइरहनु भएको छ। रेडियो सत्यवाणी 104 मेगाहर्स पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीमा छ हामी, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ फोन डायल गर्नुहोला। आज हेडफोनमा मेरो आवाज एकदमै सानो आइराखेको छ है, अलि यो मिलाउनु होला। प्राविधिक मित्र प्रिया हुनुहुन्छ ग्यारे होइन, हेडफोनमा मेरो आवाज एकदमै ब्याकग्राउन्डको पनि माइकको पनि सबै आवाज सानो आइराखेको छ, यसले चाहिँ मिलाउनु होला। कार्यक्रम लोकसारथी ल अहिले अहिले ठिक आयो ल, कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज बिहिबारीय बसाई हो र बिहिबारीय बसाईमा रहेर के गर्छौँ कसो गर्छौँ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु र आज रोजाइको गीत हो, आज तपाईँको रोजाइको गीत सुन्दै सुनाउँदै अगाडि बढ्नेछौँ। 9868309440 फोन डायल गर्नुहोला, नम्बर खुला गरेको छु 9868309440 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईँको लागि खुला गरेको छु र यो नम्बरमा फोन डायल गर्नुभयो भने आज तपाईँको रोजाइका लोक भाकाहरू हामी सुन्दै सुनाउँदै अगाडि बढ्नेछौँ। यति बेला साथी हुनुहुन्छ, ए होइन क्यारे, आज त पहिलो गीत त सुन्नै भागी छ क्यारे होइन, पहिलो गीत राख्छौँ तपाईँको लागि, त्यसपछि तपाईँको माझमा हामी आउनेछौँ। तबसम्मका लागि यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।

0: यो गीत चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। म स्वर्गमा रुँदैछु माया, तिमी यतिकैमा मरे, यस्तै यस्तै गीत थियो क्या अरे। यति बेला साथी हुनुहुन्छ, म पहिलो साथीलाई स्वागत गर्छु। 9868 6040 40 40 नमस्ते हजुर। शिवारु नमस्ते, को बोल्नुभयो, कहाँबाट? कल्पना याक्थुङबा, पूर्वा पास्थर फिटिङबाट। अनि के छ कल्पनाको हालखबर, पूर्व पास्थरतिरको हालखबर के छ हजुर? अनि यति बेला के गर्दै हुनुहुन्छ नि हजुरले? लोक सुशीलीहरू, लोक सारथीहरू सुन्ने बस्ने गर्नु भएको छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत रोजाइमा पार्नुहुन्छ? तित्ते करेलीले होइन, राजु गुरुङले गाउनु भएको गीत होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको बसाइमा आउनुलाई केही साथीहरूलाई सम्झिनुहोस्। हुन्छ, विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, कल्पना याक्थुम्बा, उहाँसँग कुराकानी गरिसकेका छौँ। अर्को सहभागी उहाँले तित्ते करेलीले भन्ने गीत रोजाइमा पार्नु भएको छ। अर्को साथी नमस्ते हजुर। को बोल्नुभयो, कहाँबाट? एलिसा बान्तावा, कुन रेडियोबाट सुन्नुभयो एलिसा? रेडियो लालीगुराँसबाट सुन्नुभयो होइन त? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज एउटा गीत रोजाइमा परेको छ, उक्त गीत मार्फत कसलाई सम्झिनुहुन्छ? विदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, अर्का सहभागी भन्दै थिए, फोन डायल गरिसकेपछि फोन काट्ने काम चाहिँ नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। अर्का सहभागी नमस्ते हजुर।
1: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट हजुर?
1: सुनसारी गाउँपालिकादेखि वर्षा घरती छेत्री।
0: ओहो, वर्षा घरती छेत्री होइन?
1: हजुर,
0: यहाँ त पानीको वर्षा भएको छैन त, कहाँबाट वर्षा आउनुभयो? ए, तपाईँलाई त थाहा छैन होइन? त्यही त नि, पानीको वर्षा नहुँदै सुनसारीको वर्षा आइपुग्नुहुन्छ होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ, के छ, चिया नास्ता भइसक्यो तपाईँको? मेरो पनि अब वर्षाले दिनु भएको छ नि, क्या अरे कसरी हुने हो र फेरि होइन? तपाईँ खाइसी भइगयो, तपाईँको जुठो त चल्दैन फेरि यता है। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अब साथीहरूलाई सम्झिनुहोस्, एउटा गीत बजाउँदैछौँ है।
1: हुन्छ, सर्वप्रथम हजुरलाई अनि स्टुडियो प्राविधिक मित्रलाई, विशिष्ट साथीहरू भन्नुपर्दा शर्मिला रोका छेत्री, कुलसरा रोका छेत्री, बन्या विश्व छेत्री, मैसँग छ बहिनी झरना घर छेत्रीलाई सँगै बिहानी नमस्ते।
0: नमस्ते, अब गीत राख्ने बेला भएको छ। तित्ते करेलीले मलाई लट्ठै बनायो, झिमझिम परेलीले, राजु गुरुङलाई समावेश गर्छौँ, त्यसपछि तपाईँको माझमा आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी धेरैजना साथीहरूको गीत सुन्नु छ, सुनाउनु छ, होइन यति बेला साथी हुनुहुन्छ म स्वागत गरे। नमस्ते हजुर।
1: नमस्कार,
0: नमस्कार। कहाँबाट? उदयपुरबाट। गोरी मगर, के छ गोरी खबर तपाईँको? ठिक छ। के गर्दै हुनुहुन्छ यति बेला गोरीले उदयपुरमा? सुन्दै घाँस काट्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ? कुन गीत भन्नुभयो? बेसी गाईको गोठ। हिजो त्यही गीत खोज्दाखेरि अर्कै अर्कै गीत आउँछ कि? हजुर, एलिना राईको बेसी गाईको गोठ होइन? एलिना राईको होइन? बेसी गाईको गोठ होइन त? हुन्छ, प्राविधिक मित्रले भेटाउनु भयो भने बजाउनु हुन्छ, नत्र भने हामी अर्को साथीलाई गीत रोज्ने अवसर दिन्छौँ है त। हुन्छ, अहिलेको लागि साथीहरूलाई सम्झना समर्पण राख्नुहोस्।
1: हुन्छ, फर्स्टमा हजुरको लागि प्राविधिक मित्रलाई हाम्रो अलि सेटिङको लागि साथीहरूमा तुला समगर, सीता मगर, सरिता मगर, लक्ष्मी मगर, निर्वय भुजे, निर्वय प्लाइन मगर, सीरा समुदाय, मिशा समुदाय, कमला लुम्बिनी मगर, धावरा मगर, बाँकी अहिले सबैमा सम्झना हुँदैछ।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? आरुनिका राई धरानबाट होइन? के छ आरुनिकाजी खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ अनि आरुनिकाजीले यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्छ? सुन्दै घराइसी काम गर्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। एउटा गीत रोजाइमा परेको छ, बेसी गाईको गोठ भन्ने गीत रोजाइमा परेको छ। कसलाई सम्झिनुहुन्छ? नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब हामी एकजना साथीसँग कुराकानी गर्छौँ, त्यसपछि गीत राख्नेछौँ। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? प्रीति लिम्बु। के छ प्रीति खबर? ठिक छ। के गर्दै हुनुहुन्छ प्रीतिले? कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। प्रीति जीले कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो लाली गुराँस एफएमबाट सुन्नुभयो है? हुन्छ, अब केही साथीहरूलाई सम्झिनुहोस्, हामी गीत बजाउँछौँ है त।
2: अब बज्ने गीत सुनाउनु पर्दा हजुरलाई अनि टेक्निसियनमा हुने साथीलाई, अनि त्यस्तै गरी दिशेनी लिम्बु, अनि सुभाष भुजेल, सङ्गम भुजेल, सन्देश भुजेल, सुनिल राई, प्रकाश राई, अनि कसला राई, आकृति, सबैलाई भन्दैन सुभाष राई।
0: नमस्ते, अब हामी बेसी गाईको गोठ भन्ने गीत तपाईँको लागि राख्छौँ। 9868309940 फोन डायल गर्दै गर्नुहोला। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौँ।
3: मामा

बेसी गाईको गोठ यो गीतमा के रहेछ भन्दाखेरि युट्युबमा अलिकति गीत अपलोड गर्ने बेलामा डाइरेक्ट गीत अपलोड नगरेर पहिला यो आजभोलिका लोकगीत सङ्गीतहरूमा अलिकति उहाँहरूको हुन त कथा व्यथा अर्कै होला होइन, उहाँहरूको कथावस्तु के हुन्छ कस्तो हुन्छ र अब ब्याकग्राउन्डमा गीत बजिरह हुन्छ होइन, अर्को गीत बजिरह हुन्छ उता भिडियोमा के देखाइरह हुन्छ अनि एकछिनपछि बल्ल धेरै समयपछि बल्ल गीत आउँछ। यो सर्जकहरूले यो गीत अपलोड गर्ने यो प्रवृत्तिले गर्दा पनि अलिकति श्रोताहरूलाई झुक्याउने काम भइराखेको छ। यो सर्जकहरूले यसमा ध्यान दिनुपर्ने देखिन्छ होइन, बरु गीत अपलोड गर्दै गर्दाखेरि तपाईँहरूको गीत एउटा अडियोमा अपलोड गर्नुहोस् अनि अर्को भिडियोमा भिडियोमा अब गीत अपलोड गर्दै गर्दाखेरि पनि तपाईँहरूको तपाईँहरूका गीतहरू गीत मात्रै गीत भिडियोसहित अपलोड गर्नुहोस् होइन, नत्र त अब के देखाइरहन्छ कि देखाइरहन्छ यो

0: त्यसपछि पछिबाट बल्ल यो भिडियो चलिरहेको हुन्छ, पछिबाट बल्ल यो गीत अपलोड भइराखेको हुन्छ होइन। आदि जाँदा जाँदै बल्ल त्यहाँ गीत सुरु भएको छ कि यो गीतमा, त्यसले गर्दाखेरि अलिकति झुक्किने हुन्छ। फेरि अरू संवादहरू भइदिएको भए त कटाएर बजाउन हुन्थ्यो। अर्को पनि गीत ब्याकग्राउन्डमा बजिराखेको यो गीतमा यस्तो अलिकति भयो भने झ्याप्पै गीत तपाईँहरूले रोजेको गीत बजाउँदाखेरि अलिकति ढिला पनि हुन्छ। हिजो पनि त्यही भयो र आज पनि त्यही भयो। त्यो कारणले गर्दाखेरि सर्जकहरूलाई गीत युट्युबमा अपलोड गर्दै गर्दाखेरि दर्शकहरूलाई मार नपर्ने गरी अलिकति नझुक्याउने किसिमले अपलोड गरिदिने हो भने सबैलाई सबै राम्रो हुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते भाइ,
0: को बोल्नुभयो, कहाँबाट? सीता भण्डारी। के छ सीताजी खबर तपाईँको? अनि यति बेला के गर्दै हुनुहुन्छ सीताजीले तेह्रथुममा? कार्यक्रम सुन्यो बस्यो त्यस्तै छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत र जयमा पार्नुहुन्छ? मलामी आऊ है साथी, मलामी नजिक भए मलामी आइदिनु है साथी भन्ने गीत होइन? हुन्छ, यो गीत तपाईँको लागि हामी बजाउनेछौँ। नजिक भए मलामी, मलामी भाग दुई, मुटु जलाई जलाई भाग दुई मलामी हो जस्तो लाग्यो मलाई। ठिक छ, हाम्रो साथीले नजिक भए मलामी आइदिनु है साथी भन्ने गीत बजाउनु हुनेछ। कसलाई सम्झिनुहुन्छ? धन्यवाद।
1: अनि त्यसै गरी मेरो साथीहरू हुनुहुन्छ सुरेन्द्र श्रेष्ठ, आयुष राई, कल्पना ऋजी, मन्जु भिजेल, अनि त्यसै गरी ईशा भण्डारी, गीतिया भण्डारी, गीता भण्डारी, सम्झना भण्डारी, मिरा भण्डारी, मलाई चिन्ने सबै साथीहरूलाई भन्दा बधाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, अर्का सहभागी हुनुहुन्छ, स्वागत गरे। नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? निशिता यक्खा होइन?
2: हजुर।
0: के छ निशिता, हाल खबर तपाईँको?
2: एकदमै ठिकै छ हजुरको, कस्तो छ?
0: एकदम ठिकठाक छ। कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ?
2: अहिलेको समयमा यतिकै होमवर्क गर्दै कार्यक्रम सुन्दै।
0: कार्यक्रममा आउनु भएको छ, आज एउटा गीत रचाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ?
2: फर्स्ट अफ अल त तपाईँ अनि प्राविधिकमा हुनुहुने गीतलाई, अनि मेरो पनि साथीहरू हुनुहुन्छ झर्ना तामाङ, समीर लिम्बू, सबिना तामाङ, गीता अधिकारीलाई।
0: नमस्ते। 98-60-60-39-40 को नम्बरबाट फोन लिँदै गर्दाखेरि साथीहरूले रेडियो नसुनिकन फोन डायल गर्नुहुन्छ कि के गर्नुहुन्छ? मेरो अर्को नम्बर 98-6-44 को लाइनमा फोन हानिरहनु भएको छ। मैले 98-68-60-39-40 को नम्बर दिइराखेको छु, उता 98-6-44 को लाइनमा फोन हानिरहनु भएको छ। कृपया त्यस्तो नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। फोन नम्बर मैले जुन दिएको हुन्छु त्यही नम्बरबाट मात्रै कल लिइराखेको हुन्छु है। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: नमस्ते दाइ,
0: को बोल्नुभयो, कहाँबाट?
3: सिन्धुलीबाट दिल कुमारी मगर।
0: दिल कुमारी मगर, कुन रेडियोबाट सुन्नुभयो सिन्धुलीमा?
3: हजुर।
0: कुन रेडियोबाट सुन्दै हुनुहुन्छ सिन्धुलीमा? कुन रेडियोबाट सुन्दै हुनुहुन्छ सिन्धुलीमा? टेलिफोन सम्पर्कमा आउनु भएको थियो, तपाईँको ध्यान हामीतिर भएन भने हामी तपाईँसँग कुराकानी गर्न सक्दैनौँ, माफ गर्नुहोला है। तपाईँले फोन डायल गरिसकेपछि तपाईँको ध्यान हामीतिर केन्द्रित हुनुपर्छ। नमस्कार हजुर।
4: हजुर नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? कुलसरा छेत्रीले के गर्दै हुनुहुन्छ यति बेला? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ। एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झिनुहुन्छ तपाईँले?
3: सर्वप्रथम हजुरलाई र तराई त्यहाँ बस्नुभएको मित्रलाई साथी वर्ष गतिपति बलिया विश्वपति मलिया विश्व छेत्री बहिनी सरिन्दा छेत्री प्रिया छेत्री दुर्गा छेत्री सम्झिन चाहन्छु.
0: नमस्ते. अब गीत राख्छौँ तपाईँको लागि. गीतपछि तपाईँको माझमा फेरि आउँछौँ. यो गीत तपाईँको लागि.

0: मुटु झलाई झलाई यो मलामी भाग दुई हो है मलामी भाग दुई गीत तपाईको लागि राखिसकेका छौं मुटु झलाई झलाई मलामी भाग एक मलामी भाग दुई मलामी भाग तीन छ तपाईले गीत रोज्दै गर्दाखेरि एक दुई तीन अथवा कुन रोजाइमा पार्न खोज्नु भएको हो त्यो भन्नु भए पनि हामीले गीत बजाउनै छौं यो क्रममा तपाईलाई जानकारी गराए यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्ते हजुर तेराथुमबाट नाम के भन्नुभयो सुमन लावर है के छ सुमनजी खबर तपाईँको एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ कुन गीत रोजाइमा पार्नुहुन्छ हजुर सिम सिम पानी रहेछौ बैमानी होइन राजन ठाकुरी र लक्ष्मी नु पानीको आवाज हुनुपर्छ होइन ल हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि आउँदै गर्नु होला साथीहरूलाई सम्झिनुहोस् अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा सुमन लावर आउनु भएको थियो के भन्दै हुनुहुन्थ्यो उहाँको आवाज त्यति राम्रोसँग बुझेको थिएन मैले मिस कल होइन कार्यक्रममा फोन डायल गर्नको लागि आग्रह गरिराखेको छु यति बेला अर्का सहभागी हुनुहुन्छ नमस्ते हजुर को बोल्नुभयो कहाँबाट शर्मिला छेत्री आज रुलपाली साथीहरूले गीत रोज्नै पाउनु भएको छैन नि सबै उतै उतैका साथीहरूले रोजिरहनु भएको छ नि ल ठिक छ आज रोलपाली साथीहरूको गीत रोज्ने पालो छैन क्या भोलि पर्सि हुन्छ होइन त्यही त नि पालो त आउनु पर्यो क्या अरे होइन पालो आउनुको लागि त अगाडि नै फोन लगाउनु पर्यो नि होइन लाग्दै लाग्दैन होइन ठिक छ कार्यक्रममा आउनु भएको छ एउटा गीत रोजाइमा परेको छ सिम सिम पानी रहेछौ बैमानी भन्ने गीत रोजाइमा परेको छ कसलाई सम्झिनुहुन्छ नमस्ते एउटा कुरा म के जानकारी गराउँछु भने आजको जति पनि साथीहरूले गीत रोज्नु भएको छ सबै फेसबुकबाट हेर्दै गर्नुभएका साथीहरूले त्यो गीतको भिडियो पनि हेर्न पाइरहनु भएको छ है त्यो गीत भिडियोमा पनि बजिराखेको छ यो कुरा पनि म तपाईँलाई जानकारी गराएँ फेसबुकमा चलाउँदै हुनुहुन्छ भने मजाले फेसबुकमा कार्यक्रम लोक सारथी सर्च गरेर हेर्नु त तपाईँले रोजाइमा पार्नु भएको गीत भिडियोमा हेर्न पाइरहनु भएको हुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सन्ध्या लिम्बु होइन अझै सन्ध्या त भइसकेको छैन कि अझै त उज्यालै छ होइन तपाईँको नामै अब रात पार्ने खालको छ सन्ध्या होइन
1: हजुर हजुर जुनै पनि सन्तलक दाईहरू जिस्किनुहुन्छ त्यही भएर नाम मात्रै
0: हो ए नाम मात्रै हो होइन
1: मान्छे
0: त फेरि उजेली हुनुहुन्छ होला होइन
1: हजुर
0: मान्छे त फेरि उजेली हुनुहुन्छ होला नाम सन्ध्या भए पनि हुन्छ कार्यक्रममा आउनुभयो एउटा गीत रोजाइमा परेको छ कसलाई सम्झिनुहुन्छ
1: विशेष गरी हजुरलाई हजुरले कार्यक्रम चलाउनुहुन्छ यो लोकगीतहरू एकदमै मनपर्छ मलाई तपाईँलाई म सुनाउन चाहन्छु अनि अनि प्राविधिक मित्रलाई अनि मेरो साथी हुनुहुन्छ मेरो मनको साथी हुनुहुन्छ निमिष लिम्बुलाई अनि सबैलाई साथीहरूलाई पनि आज बिदा हुन चाहन्छु शुभ गति थियो
0: हुन्छ नमस्कार अब गीत राख्छौँ तपाईँको लागि सिम सिम पानी रहेछौ भाइ माने यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ

0: योगी तो तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ गीत रोजाइमा पार्नको लागि आउनु भएको छ 9862607040 नमस्ते हजुर को बोल्नु भयो कहाँबाट सानु मगर प्युठानबाट होइन के छ प्युठानतिरको हाल खबर अनि आज कुन गीत रोजाइमा पार्नुहुन्छ सानुले यो तपाईँले फोन गर्नु भएको कार्यक्रमको नाम के हो भन्नुहोस् त टेलिफोन सम्पर्कमा आउनु भएको थियो कार्यक्रमको बारेमा बुझेर जानकारी आइदिनु होला म तपाईँलाई आग्रह गर्छु यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर
1: नमस्ते हजुर
0: को बोल्नुभयो कहाँबाट चञ्चल घरती प्युठानबाट के छ प्युठानतिरको हाल खबर ल बादल लागिराखेको छ बिहानतिर हल्का फुल्का पानी परिराखेको थियो होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत रोजाइमा पार्नुहुन्छ हजुर हिमाली फुल टिपेर शिरमा लगाइदियो यो लोकगीत हो कि कुन विधाको गीत हो कोले गाउनु भएको हिमाली फुल टिपेर शिरमा लगाइदियो कि भन्ने गीत यो गीतको बोल यही हो हिमाली फुल टिपेर शिरमा लगाइदियो कि भन्ने ल हाम्रो प्राविधिक मित्रले भेटिसक्नु भएको छ अरे एकैछिनपछि बजाउँछौँ कसलाई सम्झिनुहुन्छ हजुर धन्यवाद नमस्ते चञ्चल आउनु भएको थियो प्युठानबाट उहाँले हिमाली फुल भन्ने गीत रोजाइमा पार्नु भएको छ पालु तपाईँको हो मैले मिस कल नगर्नु भनिराखेको छु तपाईँहरूलाई होइन मिस कल चाहिँ नगर्नु होला यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर को बोल्नु बुकाबाट शर्मिला मगर के छ हाल खबर तपाईँको एकदम ठिक छ के गर्दै हुनुहुन्छ शर्मिलाले कुन रेडियोबाट सुन्नुभयो हामीलाई रेडियो जलजलाबाट सुन्नुभयो है ल आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ अब साथीहरूको नाम लिनु पर्यो क्या अरे होइन नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो शर्मिला आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ अर्का सहभागी हुनुहुन्छ नमस्ते हजुर को बोल्नु भयो कहाँबाट सुनसहरीबाट जुन माया मगर के छ जुन मायाजी हाल खबर तपाईँको ठिकै छ के गर्दै हुनुहुन्छ यति बेला त्यत्तिकै त बस्नु भएको छैन होला होइन के छ खाजा खानुभयो खाजा खानुभयो किन अझैसम्म खाजा नखानु भएको ए बल्ल बेलुका बल्ल खाना खाने होइन लौ त कार्यक्रममा आउनु भएको छ एउटा गीत रोजाइमा परेको छ होइन कसलाई सम्झना समर्पण राख्नुहुन्छ
2: नमस्कार
0: नमस्ते अब हामी पनि बिदा भएर जानुपर्ने हुन्छ आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोला मन पर्दैन आवश्यक केही सुझाव सल्लाह वा प्रतिक्रिया दिनु छ भने त्यो पनि भन्न सक्नुहुन्छ जसका लागि नम्बर हो 9864 17298 9864 72 98 है यो नम्बरमा फोन गरेर तपाईँले सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराउनुहोला है कार्यक्रम कति धेरै साथीहरूले सुन्नुहुन्छ फोन गर्न त कतिपय साथीहरूले मात्रै रहर गर्ने साथीहरूले मात्रै फोन गर्नुहुन्छ सुन्ने साथीहरू धेरै हुनुहुन्छ कुन कुन ठाउँबाट सुन्नुहुन्छ मलाई पनि जान्न मन लाग्छ होइन तपाईँले भन्नुहोला 9864 17298 भन्दै लौ त धन्यवाद दिन्छौँ हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाबाट प्रिया टेकमान विष्ट र सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष विशेष आभारका शब्द भावहरू व्यक्त गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार रेडियो सुन्ने बानीको विकास गरौँ रेडियो कार्यक्रमलाई माया गरौँ

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 50 080 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460 40 300।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
3: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यास 4 किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
2: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
4: व्यास 4 मेन रोड दमौली तनहुँ।
2: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816-16-13-26, 9843-0056-05, 9819-11-36-27, 65-65-0

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 0656-63-715 र 98-41-12-07-40।
3: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113527,

0: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39 31।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त परासर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौँ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ तनहु।

0: एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेशन हरेक जेनेरेशन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9858007000,
3: 9460404

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056525012 056525013।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। गोरखामा कुपोषण दुई तिहाईले घट्यो। बस पार्कका सुकुम्बासीको अन्तिम नामावली साउन 18 गते सार्वजनिक हुने। तनहुको बन्दीपुरमा प्रहरीको नागरिक सुनवाई, सवारी दुर्घटना र लागु औषध नियन्त्रणमा सबैको साझा जिम्मेवारी। र कङ्गोमा इबोला नियन्त्रण गर्न राष्ट्रसङ्घको आग्रह। अब समाचार विस्तारमा। गोर्खा जिल्लामा बालबालिकामा देखिने कुपोषणको समस्या उल्लेखनीय रूपमा घटेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाका अनुसार पछिल्लो 3 वर्षमा कुपोषित बालबालिकाको संख्या झण्डै 2/3 घटिएको छ। आर्थिक वर्ष 2080-81 83 जना कुपोषित बालबालिका रहेकोमा हाल यो संख्या घटेर 29 सीमित भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाका पोषण शाखा प्रमुख नवराज खड्काका अनुसार हाल 21 बालबालिकामा कडा खालको र 8 मध्यम खालको कुपोषण रहेको छ। उहाँका अनुसार गत आर्थिक वर्ष 2081-82 कुपोषित बालबालिकाको संख्या 38 थियो। पछिल्ला वर्षहरूमा सञ्चालन गरिएका पोषण सुधार कार्यक्रम प्रभावकारी बन्दै जाँदा कुपोषणको दर उल्लेखनीय रूपमा घटेको उहाँले बताउनुभयो। हाल गोर्खाका 11 स्थानीय तहमध्ये गण्डकी गाउँपालिका र पालुङटार नगरपालिकामा मात्र कुपोषित बालबालिका रहेका छन्। गण्डकी गाउँपालिकामा 16 र पालुङटार नगरपालिकामा 13 कुपोषित बालबालिका छन्। तथ्याङ्क अनुसार गण्डकी गाउँपालिकामा भने 3 यता कुपोषित बालबालिकाको संख्या केही बढेको देखिए पनि पालुङटारमा आधा भन्दा बढीले घटेको छ। बारपाक, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, शहीद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, गोर्खा नगरपालिका र आरुघाट गाउँपालिका सहित 9 स्थानीय तहमा भने कुपोषण पूर्ण रूपमा नियन्त्रणमा आई शून्यमा झरेको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। जनस्वास्थ्य अधिकृत खड्काका अनुसार स्थानीय सरकारले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्। गर्भवतीसँग उपप्रमुख र सुत्केरीलाई माइतीको कोसेली जस्ता अभियानले सकारात्मक नतिजा दिएको उहाँको भनाइ छ। परिवारको बढ्दो सचेतना, सरसफाइमा सुधार, पोषणयुक्त खानाको पहुँच तथा बदलिँदो खानपान संस्कृतिका कारण पनि बालबालिकाको पोषण अवस्थामा उल्लेखनीय सुधार आएको प्रदेश जनस्वास्थ्य कार्यालय गोर्खाले जनाएको छ। पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली यही साउन 18 गते सार्वजनिक गर्ने भएको छ। महानगरले साउन 2 प्रकाशित गरेको प्रारम्भिक नामावली उपर दाबी विरोध पेश गर्न दिएको सूचना अनुसार 146 निवेदन प्राप्त भएका थिए। महानगरले दाबी विरोधमाथि छलफल सम्बन्धी सूचना जारी गर्दै प्राप्त निवेदनमाथि आवश्यक छलफल भइरहेको जनाएको छ। प्रारम्भिक नामावलीमा 574 परिवार समेटिएका छन्। तीमध्ये 286 परिवार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 233 परिवार अव्यवस्थित बसोबासीका रूपमा वर्गीकृत छन्। 55 परिवारको विवरण दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्बासीको पहिचान तथा व्यवस्थापनको लागि आवश्यक जग्गा खोज्न गत जेठ 12 3 छुट्टा छुट्टै समिति गठन गरिएको थियो। पूर्व न्यायाधीश शङ्कर बरालको संयोजकत्वमा गठित समितिलाई बसपार्कको जग्गाको वास्तविक अवस्था पहिचान गर्ने जिम्मेवारी दिइएको थियो। 3 उक्त समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र प्रशासकीय अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको थियो। समितिले जग्गाको सट्टापट्टा बिक्री तथा क्षतिपूर्ति सम्बन्धी गुनासोको अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ। यसै गरी वडा नम्बर 17 कि वडा अध्यक्ष राधिका साई योगीको संयोजकत्वमा गठित समितिलाई सुकुम्बासी व्यवस्थापनका लागि उपयुक्त जग्गा पहिचान गर्ने जिम्मेवारी दिइएको थियो।
समितिले सुकुम्बासी व्यवस्थापन गर्न सकिने सम्भावित सरकारी र सार्वजनिक जग्गाको पहिचान गरी महानगरलाई सिफारिस समेत गरेको छ। प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीको संयोजकत्वमा गठित सुकुम्बासी समस्या सहजीकरण समितिले महानगरमा सुकुम्बासीका रूपमा निवेदन दिएका 572 जनाको दावीमाथि छानबिन गरेको छ। पोखरा बसपार्क निर्माणको योजना विक्रमसम्म 2032 अघि बढाइएको हो। त्यति बेला आधुनिक बसपार्क निर्माणका लागि 196 रोपनी जग्गा अधिग्रहण गरिएको थियो, तर संरक्षण र व्यवस्थापनको कमजोरी तथा राजनीतिक हस्तक्षेपका कारण क्षेत्र अधिक्रमणमा परेको हो। राजमार्ग विस्तारपछि हाल 187 रोपनी जग्गा मात्र बाँकी रहेको छ। त्यसमध्ये 26 रोपनी क्षेत्र मात्र महानगरको पूर्ण नियन्त्रणमा रहेको छ। महानगरले यसअघि नै बसपार्कको उत्तरी र पश्चिमी क्षेत्रमा डोजर चलाएर वास्तोला कम्प्लेक्सका 320 र अन्य 200 गरी हालसम्म 520 संरचना हटाइसकेको छ। इलाका प्रहरी कार्यालय बन्दीपुरले बन्दीपुर गाउँपालिकाको सभाहलमा नागरिक सुनवाई कार्यक्रम आयोजना गर्दै सवारी दुर्घटना न्यूनीकरण, लागू औषध नियन्त्रण तथा समुदाय प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको सन्देश दिएको छ। कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले सुरक्षित, अनुशासित र सभ्य समाज निर्माणका लागि प्रहरी र स्थानीय सरकार बीच सहकार्य अझ सुदृढ हुनुपर्ने उल्लेख गर्दै नागरिक स्वयं पनि कानूनको पालना र सामाजिक उत्तरदायित्व प्रति सचेत हुनुपर्नेमा जोड दिए। गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले अपराध तथा लागू औषध नियन्त्रणमा परिवार, विद्यालय र समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन्। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक टेक बहादुर कार्कीले नागरिकको सहयोग बिनाको सुरक्षा अभियान प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै समुदाय प्रहरी साझेदारी, कानूनी सचेतना र अपराध नियन्त्रणमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र चालक तथा यात्रुको जिम्मेवार व्यवहारले मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने उल्लेख गरे। कार्यक्रममा सवारी दुर्घटना, ट्राफिक सचेतना, लागू औषध दुर्व्यसन सम्बन्धी विषयमा विस्तृत जानकारी पनि प्रदान गरिएको थियो। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका दुईजना वरिष्ठ अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायलाई डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला नियन्त्रण प्रतिक्रियालाई उल्लेखनीय रूपमा अगाडि बढाउन आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघका वरिष्ठ इबोला संयोजक जुलियन हार्नेस र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम WFP का कार्यवाहक कार्यकारी निर्देशक कार्ल स्काउले इबोलाको प्रकोपको केन्द्रबिन्दु रहेको कंगोको इटुरी प्रान्तको राजधानी बुनियाबाट पत्रकारहरूसँग भर्चुअल साक्षात्कार गर्दै यस्तो अपील गरेको जनाइएको छ। इबोला संक्रमणको कारण पछिल्लो 24 घण्टामा कंगोमा 50 जनाको मृत्यु भएको जनाएको छ भने नयाँ संक्रमणहरूको संख्या द्रुत रूपमा बढ़िरहेको र प्रत्येक 20 दिनमा दोब्बर हुँदै गइरहेको जनाइएको छ। यो वृद्धि रोगको नियन्त्रण प्रक्रियामा भएको वृद्धिभन्दा धेरै छिटो र उच्च स्तरको वृद्धि भएको जनाइएको छ। संक्रमणको उच्च वृद्धिले महामारी नियन्त्रण प्रतिक्रिया बीचको अन्तर फराकिलो हुँदै गइरहेको हार्नेसले उल्लेख गर्नुभएको छ। गाउँले DRCमा इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा बढ़िरहेको इबोला संकट भएको समेत उल्लेख गरेको छ। तुलनात्मक रूपमा हेर्दा विगत 2 महिनामा कंगोमा 1000 जनाको मृत्यु भएको छ भने पश्चिम अफ्रिकामा यसअघि इबोला प्रकोप फैलिँदा 8 महिनामा 1000 मानिसको मृत्यु भएको थियो। पूर्वी कंगोमा लामो समयदेखि चलिरहेको द्वन्द्वले लगभग 1 करोड मानिसहरूलाई संकट वा खाद्य असुरक्षाको आपतकालीन स्तरमा धकेलेको जनाइएको छ। इटुरी इबोला प्रकोपको केन्द्रबिन्दु तथा सबैभन्दा बढी प्रभावित क्षेत्र हो, जहाँ लगभग 2 लाख मानिसहरूलाई खाद्यान्न सहयोग तत्काल आवश्यक रहेको स्काउटले बताएको छ। थप कोष, आपूर्ति, चिकित्सा टोली र आवश्यक पर्नेहरूसम्म पुग्न पहुँचका साथ प्रतिक्रिया तुरुन्तै बढाउनु पर्ने हार्नेसले बताउनु भएको छ। उहाँले राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई आफ्नो सीमाहरू खुल्ला राख्न आह्वान गर्दै यसो गर्नाले इबोला प्रतिक्रिया नियन्त्रणका लागि विज्ञ व्यक्तिहरू कंगोमा यात्रा गर्न सक्ने र आपूर्ति छिटो र स्वतन्त्र रूपमा गर्न सक्षमता बढ्ने जनाइएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले कोषको तत्काल आवश्यकतालाई पनि प्रकाश पार्नु भएको छ। कंगोका लागि संयुक्त राष्ट्र मानवीय प्रतिक्रिया योजना अन्तर्गत
2 अरब 10 करोड अमेरिकी डलर चाहिने जनाइएको छ भने प्रकोप नियन्त्रणका लागि स्काउटले डब्ल्युएफपीलाई 7 करोड 60 लाख अमेरिकी डलर चाहिने जनाएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।

गोर्खामा कुपोषण दुई तिहाईले घट्यो। बसपार्कका सुकुम्बासीको अन्तिम नामावली साउन 18 गते सार्वजनिक हुने। तनहुको बन्दीपुरमा प्रहरीको नागरिक सुनुवाई, सवारी दुर्घटना र लागु औषध नियन्त्रणमा सबैको साझा जिम्मेवारी। र कङ्गोमा इबोला नियन्त्रण गर्न राष्ट्रसङ्घको आग्रह। हस्त, दमौली डायरी अहिलेलाई सकिएको छ। दमौली एफएम 94.2 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 98 4 65 43 780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9805700700,
1: 9846040304।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9855343434।
4: दमौली FM 94.2 समुदायको आवाज।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9841000061, 9066373344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
1: 9855343434।
6: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
7: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज ब्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
6: कुन कुन विषयमा नि?
7: 4 वर्षे बीबीएस, बीए र बीएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
6: कक्षा कहिलेदेखि छ?
7: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
8: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज ब्यास 4 दमौली।
9: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805315332।
2: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0-33-85।
2: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

क्यों घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: बारह पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन-कुन विषयमा नि?
1: चार वर्षे बीबीएस, बीए र बीएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यास 4 दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोपाइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 98560606656

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज
1: समिचो चोदा केमे बोदे लोटी पर्दी रो बैंगे ने विवरण पी बिषय मई खातर खै हमरो
2: खै खै बहु कोई लोटर बर्दिलवा
3: आंगी समिचो लोटी पर्दी हम छामताई गुदी
2: बर्दी आ बर्दी बा लोटर खले पर्दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खै बिषय खै मई विश्वास आनन होने खले पनि आफै विवरण खै मई आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मई आरी सुमी बैंक आफै बने आरी
4: सतर्कतना छन्दिप देख्या बजैना
3: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
6: माखमाली चोली माथि
7: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठूलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811751760
8: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: Willing Go Festivity Offer. Our pound host 1 वर्ष को 200 Mbps Internet और Net TV साथ में Dual Band Router Nokia Beacon 1.1 Mesh Router और Net TV Set Top Box मात्र रु 1200 प्रति महीना में सर्थहरु लागू होने छन् छिटो बने गई Willing
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको

0: सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0635650025।
3: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 9058500700,
0: 9460403044।
7: समुदायको आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
3: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98 0 58 00 700,
0: 98 460 40 300।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625-63-715 र 98-41-12-07-40।

0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
1: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 98560 2719।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकार

0: झगडा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856 27319।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9841001 9006673344।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गर्ने नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।

0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
1: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
1: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल
0: मोबाइल नम्बर 9916466683
3: 9560443234
4: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौँ तपाईलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811751760
5: It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos 32% samma ko cashback! World Cup 2026 ko TV season pass! Ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV! Uhi celebration! Harek generation!
6: Himstar for a complete home!
7: बाह्र पनि सकियो अब कुन कलेज रोज्ने होला
8: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज ब्यासचार दमौलीमा भर्ना खुलिसक्यो
7: कुन कुन विषयमा नि
8: चार वर्षे बिबिएस बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ
7: कक्षा कहिलेदेखि छ
8: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ
9: उत्कृष्ट नतिजा गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई पराशर कलेज ब्यास 4 दमौली
10: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 98560606

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694436, 9805141437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: मलाई थाहा छ तिमीले उहाँलाई पनि मन पराउँछौ, तर उहाँ त मेरो भइसक्नु भयो नि त। सो मैले चाहिँ तिमीलाई यस्तो राम्रो पर्फेक्ट केटा खोजिदिएको छु कि तिमीलाई पनि त गीत गाउन मन पर्छ होइन र? उहाँ पनि सिङ्गर नै हो, फोटो हेर त एकचोटि कस्तो हुनुहुन्छ।
1: राम्रो हुनुहुन्छ
0: साँच्ची।
1: अँ
0: तिम्रो लागि है त।
1: अँ
0: अनि नेपाल जानु पर्छ ल।
2: ओके बी ह्याप्पी।
3: हेलो गर्ल्स, सब ठीक छ नि? हो ओके, अब जानुपर्छ ल। जाम।

0: आज विक्रम सम्वत 2083 साल साम 15 गते शुक्रवार श्रावण कृष्ण पक्ष 31 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधै सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: कप्तानगंजको बाछिटा मधेसभरि फैलिने खतरा, प्रतिशोधको आगो नफैलाउन प्रधानमन्त्रीको आह्वान। देश छाड्नेहरूको संख्या झन्झन बढ्यो, कर्मचारीको दरबन्दी थमाधम कटौती लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पशुपालकलाई निशुल्क साइलेज शीर्षकको शुभ समाचार।
0: कञ्चनपुरको कृष्णपुर नगरपालिका घाँसमा आधारित साइलेज उद्योग सञ्चालनमा आएको छ। पशुपालक किसान लक्षित सुदूरपश्चिम प्रदेशमै पहिलो पटक साइलेज मेसिन सञ्चालनमा ल्याइएको हो। नगरपालिकाले पशु आहार उत्पादनका लागि साइलेज हरियो घाँसलाई सुकाएर पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार उत्पादन गर्ने काम शुरू गरेको छ। सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा अहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त मानिन्छ। नगर प्रमुख हेमराज ओझाले एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्योगको उद्घाटन गर्नुभएको छ। नगर प्रमुख ओझाले कृषि र पशुपालनलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढ़ाउन नगरपालिकाले साइलेज मेसिन सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले साइलेज मेसिन मार्फत किसानले निशुल्क रूपमा साइलेज तयार गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। साइलेज दुग्ध उत्पादन गर्ने गाई भैंसी तथा मासु उत्पादनका लागि पालिएका पशुका लागि पौष्टिक आहार भएको बताउनुभयो। नगरपालिकाको पशु विकास शाखाका प्रमुख मानबहादुर केसीले साइलेज वर्षभरि प्रयोग गर्न सकिने भएकाले हरियो घाँसको मौसमी अभाव नहुने बताउनुभयो। साइलेज मेसिन सञ्चालनमा आएपछि किसानले हरियो घाँस र मकै लगायतका पशु आहारजन्य बालीलाई वैज्ञानिक विधिबाट प्रशोधन गरेर लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सक्ने भएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक